हराइन आयु छिन्दाउँदै छ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण हरि हर।

की जोगी भैया म मर्दिन तलाई म खरानी त घास की गई।

मिथ्या लाग्न गयो कलंकी हरिलाई सुन्नु भएछ जवा कोही मित्र लिएर गोर बनामा घुम्दै पुगे माधवा देखे असो समय प्रसन्न बनामा नै मारिएको जवा

हेर्दैन खोज्दै गए। कोही घोरको फानेकै पर पुगे देख्दा त्यही रोकिए। फर्कन्छु म छिटै भनेर सँगमा राखेर साथी सभा, एक्लै घोर गुफा बिके खुरु खुरु पस्ता भए माधवा। खेल्ने दिपमणिले शिशु ताई देख्नु भयो कृष्णले, देखि एक नयाँ व्यक्ति उच्च स्वरले चिच्याए त्यही दाइले। देखे त्यो

0: धर्मै जुन व्यवहार काची जाठी एक एक गति नासियो
1: साजन वेद सदा जो भाइ मानो नाम धिकारयो भन्नुहोस् कविता प्रसन्न मनले संक्षेपी भारतयो।

भान्जे बाहुनी लाई कुटे जस्तो होइन विराजको बारेमा फाटाएको छैन बुद्धि नभएको यही घोटे डारे।

नारायण शन राजा शन रानी मन बाजो गुण ईश्वरा का लीला चितला सुना के भयो भगवाने देखी हाम्रो चाहिँ नि इतिहास कस्तो छ भने पुरानो पहिलेदेखि चाहिँ नि भजन भन्ने ओर्ने कीर्तन यस्तो यहाँ आउने एफएममा भन्ने यो सबै चलन थिएन. अहिले सैलुङ एफएममा अरू चाहिँ अर्को अर्को एफएम तिन चारवटा एफएम छन् चरिकोटमा, यी सबैले हाम्रो लीलाहरू मन पराएर बजाइदिनु होला सुनिदिनु होला भन्ने हामीले आशा गर्छौँ. भनिकन नारायण यस्ता वचन.

नारायण कुलदेव ताकी एक दिनको अवसर सानो सानो मैले जाने जस्तो चाहिँ सानो सानो टुकुरो यो त गोकुलमा जन्मिएको कृष्णको लीला भन्नु मन लागेकाले मैले उहाँहरूसित माग समय मागेर चाहिँ भन्न खोज्दैछु नारायण।

नारायण हो एक दिन को कुरा के भने यो व्यवहारमा के छ भने स्त्री पुरुषको भेटा नभइकन सृष्टि नहुने त्यसकारणले सृष्टिको लागि केटी माग्न जानै पर्ने त्यसकारणले वसुदेवले चाहिँ देवकी माग्न भनिकन नारायण एकदम दाखिलो

0: नारायण कुलदेवता कि हुन्छ भनिकन पर्याप्त सारा त्यतिखेरको समयमा के थियो अब
1: नाम त ईश्वरको मागेसी भन्नाले हो नाम त ईश्वरको मागेसी
2: भन्नु नगे मुना सला भगिन ए मुना भगिन ए मुना र भगिन ए मुना सला भगिन ए मुना

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649608, 9844649608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510 66165।
3: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
5: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
6: तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड। सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्कार, कार्यक्रम सुनौलो बिहानको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा हार्दिक स्वागत छ। बिहान उदाय जस्तै मनभरि रहर अनि पाखुरीभरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका आदरणीय श्रोतामित्र के गर्दै हुनुहुन्छ? बिहानको नित्य कर्म सकिसक्नु भएको होला। जुन ठाउँमा हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, हामी हाम्रो अवस्था अनुसारका बिहानहरू गुजारिरहेका छौँ। यही विविधताको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन, विभिन्न सन्देशमूलक सामग्री सहित सुनौलो बिहानीका रंगहरू भर्न तपाईँ सामु प्रत्येक बिहान आउने गरेका छौं। आज पनि हामी कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा, प्राविधिक मित्र सुजन सँगै म विनिता पनि कार्यक्रमको साथमा उपस्थित भइसकेकी छु। गतिशीलता प्रकृतिको नियम नै हो, तसर्थ यो नियममा आउने प्रत्येक क्षण यसरी नै बगिरहने सत्यलाई अंगीकार गर्दै मानव जीवनले आफूलाई प्राप्त अवसर सदुपयोग गर्न जान्नुपर्छ। जीवन क्षण भंगुर हो, यो कुनै पनि बेला नष्ट हुन सक्छ। यसलाई सधैँ ध्यानमा राखी आफूले प्राप्त गरेको अवसर प्रयोग गर्न कदापि पछि पर्नुहुन्न। घुमिरहने हाम्रो जीवन चक्र कस्तो रहेको छ, आजको दिन कस्तो रहला, कस्तो रहनेछ, पण्डित बद्रीप्रसाद सापकोटाको मुखार बिन्दुबाट यो राशिफल अंश तपाईँलाई सुनाउँदैछौ।
1: आयु द्रोण कुमार कैसरी हौण कल्पै भरी श्रीमा दशरथ जी कैसरी रहोस प्रख्याति नै लग भरी शत्रु राघव का समान छोस राजा नहोस कैसरी दौलतले परिपूर्ण होस पवन नै परेका घरी।
2: नमस्कार, रेडियो सैलो सामुदायिक एफएम बैठे थप्लो 7 MHz बाट मति प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल आषाढ़ शुक्ल पक्ष सन 2026 जुलाई 16 तारीख आषाढ़ 32 गते बिहीबार द्वितीय तिथि। आज गुरु बृहस्पति पश्चिममा अस्तय हुने दिन हो। अब श्रावण 24 गते पूर्वमा उदय हुन्छ। उत्तरायणम ग्रीष्म ऋतौ रौद्र नाम संवत्सर आदेशा नक्षत्र अमृत जोग कर्कट राशिका उत्तरमा श्वेत चन्द्रमा छन्। साइन गर्दा लाभ हुने आजका जोगिनी उत्तरमा छन्, साइन गर्दा पछाडि र पाया जोगिनी पार्ने। आजका दिन 34:10 छन्। उदय 5:19 अस्तय 18:59 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ, गरेका काम सिद्ध हुन्छन्, इष्टमित्रहरूबाट केही साथ सहयोग पनि मिल्न सक्छ अनि आफूले होस विचार पुर्याएर काम गर्दै लैजानुस्, राम्रो सफल हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ, गर्न थालेको काममा अवरोध नपरिकन सम्पन्न हुन सक्छ, समाजले गर्ने

0: को निर्देशन अनुसार धेरै काम गर्दै लैजानु सफल हुन्छ। वृश्चिक राशि भने मित्रहरू, आज तपाईँको समय राम्रो छ। समाजको सांस्कृतिक कार्यक्रममा लाग्नु पर्ने छ, सहभागी हुनु पर्ने छ। तपाईँले गरेका कामको उचित मूल्याङ्कन हुने समय आएको छ। राम्रो विचार पुर्याएर गर्नुहोस्। धनुराशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँले आँटेको काम बन्नेछ। आज बोल्दाखेरिमा सोच विचार पुर्याएर मात्र बोल्नु होला। तपाईँको घर परिवारमा पनि रमाइलो वातावरण बन्ने सम्भावना देखिएको छ। मकर राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। सांस्कृतिक कार्यक्रमतर्फ रुचि बढ्ने छ। आजका कामहरू बडो संयोगवशले मात्र सम्पन्न हुनेछन्। त्यसमा व्यापारबाट तपाईँलाई फाइदा पनि देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। आफन्तको लागि खर्च गर्नुपर्नेछ। तपाईँको भाग्योदय हुनेछ। परिश्रमलाई महत्व दिएर काम गर्नु होला, राम्रो हुन्छ। मीन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। शुभ समाचार आउन सक्छ। सानो प्रयासले महत्वपूर्ण काम बन्नेछ। धैर्यतापूर्वकले काम गर्दै लैजानुस्, असाध्य राम्रो हुन्छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz, चरीपुर चरी ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: आदरणीय श्रोताले कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले सुनौलो बिहानीमा पण्डित पद्मी प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश श्रवण गरिसक्नु भएको छ। जीवन र जगत के हो, यो कसरी चलायमान भइरहन्छ र बचाउन उत्प्रेरित भइरहेको छ, यसबारे प्रत्येक बिहानीले मानिसलाई नयाँ उत्साह दिइरहेको हुन्छ। जीवन किन र कसका लागि आएको हो, यसको अन्तिम गन्तव्य कहाँ छ, जड स्वरूप भनेको पञ्च तत्व शरीर कहाँ गएर अन्त्य हुन्छ, यस कुराको छुनछानो गर्दै प्रत्येक बिहानीले मानिसलाई सचेत गराइरहेको हुन्छ। यसै सचेत गराउनको लागि अर्को राशिफल अनुसार लामा गुरु डुक्पा लामा प्रस्तुत गर्दै।

0: नमस्कार सेवा झुले झुलो पस्याउँदै ब्रिटिस पात्रो अनुसार लो वर्ग जोगको साथमा उपस्थित भइसकेको छु म निराज लामा पाखरिन।
1: आज विक्रम सम्वत 2083 असार 32 गते बिहिबार जुलाई 16 तारिक ब्रिटिस पात्रो अनुसार आज धव ढुबाङी 2 गते कुकुरनेमा र आजको जो कस्तो छ भन्नुहोला भने नयाँ व्यापार गरिराखेको बाहेक नयाँ व्यापार सुरुवात गर्नु नहुने दिन छ। छेवर गरी केस काट्ने दिन राम्रो छैन। आजको ठेजर मेलुङ छ र आजको जोगिनी उत्तार परेको छ। आज अग्नि देवताहरू जुटेको छ। लो वर्ग
0: मुसाफरको मित्र राजा राम्रो देखिएको छ, सबै कुरा राम्रै हुनेछ। लाङ्लो गाई वर्गको मित्रलाई सिसा देखिएको छ, घर घर सीमा थाका टुका हुन सक्छ, चोट पटक लान सक्छ, होसियार गर्नुहोस् राम्रो हुनेछ। काठलो बाघ वर्गको मित्रलाई लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। हेलो बिरालो वर्गको मित्रलाई लासा देखिएको छ, सबै कुरा राम्रै हुनेछ। ढुकलो घरल वर्गको मित्रलाई सिसा देखिएको छ, घर घर सीमा थाका टुका हुन सक्छ, चोट पटक लान सक्छ, होसियार गर्नुहोस्।

0: ढुङ्गो नागबरुका मिटोलाई त राम्रै देखिएको छ, सबै कुरा राम्रै हुनेछ।
1: पालो घोडावर्गमा मित्र आज राम्रो, यहाँले गरेको गर्न खोजेको कामहरू सफल भएर गरेको कामहरू सिद्ध भएर जानेछ। लुग्लो भेडावर्गमा मित्र आज सिसा टढयात्रा आदि कारोबार व्यापार व्यवसाय अलिक बर्जित छ, केही चोट पटक लाग्छ, केही दुख बिमार हुन सक्छ, अनावश्यकको खर्चहरू हुन सक्ने पनि तपाईँको जोगले बताएको छ। टेलो बाँदर वर्गको मित्र आज धर्मको तिरी धर्म गर्नुहोस्, धर्मको साथमा अन्य जुन काम गर्दा पनि लाभदायी भएर जानेछ। झ्यालो चरावर्गको मित्रलाई आज सोच

0: अप्ठ्यारो विघ्न बाधाहरू नभएको देखिन्छ।
1: तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला। आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला। ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा। यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग हेरी कार्य गर्नुहोला।
0: सम्पर्क नम्बर 98 40 92 67 61।
1: सम्पर्क गरी सोध्न सक्नुहुनेछ। भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु। आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला। नमस्कार, सेवा, शुभ दिन।
2: भर्खरै तपाईँले लामा र सिफल सुनिसक्नु भएको छ। जन्म पछि मृत्यु सत्य छ। एक दिन मानिसले यो भौतिक शरीर र संसार छोड्ने गर्छ। धनी गरिब उच्चले ठुलो सानो यसमा भेद रहँदैन। आज एक दिन भोलि एक दिन गर्दै हामीले प्रत्येक बिहानी यसरी गुजारिरहेका छौँ। अब भने दुलखा र दुलखा साथका आदरणीय ज्येष्ठ जनहरूले गाउनु भएको लोक भजन तपाईँलाई सुनाउँदै आएका छौँ। आज पनि हामी लोक भजन सुनाउने तयारी गर्दैछौ। आदरणीय श्रोता मित्र, आज हामीले दिवंगत भइसक्नु भएका ज्येष्ठ जनहरूले वाचन गरेका श्लोकलाई पनि तपाईँ सामु राख्दैछौ। दिवंगत आत्माको चिर शान्तिको कामना छ। हामीले उहाँको आवाजमा सजिएको यो लोक भजन राख्दैछौ। वैतेश्वर निवासी स्वर्गीय तेज बहादुर अधिकारीको आवाजमा सजिएको यो श्लोक तपाईँलाई छोड्दैछु।
3: छोरी भइकन जन्म बोनरमा ब्राह्मण कुलैमा गई, संसेवले गरे दुःख भन्छु मैले साह्रै दुखिया भई। सात सालकी मथि विवाह गरिदिए बुढो कुरुतिकन, तेरै बर्खमा पति मरि गए रुन्छु म सब दिन दिन। बुढाकासँगमा विवाह गरिदिँदा राडो भयो सबु जगत, नारीको पनि धर्म नष्ट हुनको पालको शरीर हो जग। एकै गुण पुरुषमा छ तर पनि हुन्छन् ती पागल शरी, आठै गुण भई नारीहरू सबमा रोक्न कसरी गरी। जसमा त कारण भन्छु आज मैले जोडा मिलाइकन, छोरी लाइदिनु ढुँडेर परदेश पर्दैन हेर्नु धन।
2: श्रोताबिन, भर्खरै तपाईँले दोलखा वैतेश्वर निवासी आदरणीय ज्येष्ठजन स्वर्गीय तेज बहादुर अधिकारीले गाउनु भएको यो निकै मिठो कालजयी श्लोक तपाईँले सुनिसक्नु भएको छ। फेरि पनि म ज्येष्ठ जनको दिवंगत आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु। श्रोताबिन, कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले लोक भजनहरू तपाईँ सामु सम्प्रेषण गरिरहेका छौं। स्वर्गीय गंगामाया बुढाथोकी, जो विदेश्वर नगरपालिका वडा नम्बर 5 कार्तिके निवासी हुनुहुन्थ्यो, स्वर्गीय गंगामाया बुढाथोकीको स्वरमा रहेको यो पुरानो श्लोक पनि तपाईँलाई सुनाउन चाहन्छु।

श्लोक सुन्नुभयो। उहाँ आज यो धरतीमा हुनुहुन्न, उहाँको आवाज हामी सुन्दैछ, उहाँको आत्माको चिर शान्तिको कामना गरौं। श्रोता, हाम्रो प्यारो जन्मभूमि, हाम्रो प्यारो संस्कृति, हाम्रो भूगोल, यहाँका कला साहित्य संस्कृति नै हाम्रो जीवन हो। मानिस र माटोको अटुट सम्बन्ध र नाता नै देशभक्ति हो। आफू जन्मिएको माटो सबैलाई प्यारो लाग्छ, आफ्नो संस्कार र संस्कृति सबैका लागि प्रिय हुन्छ। देशको मायालाई नै देशभक्ति, देश प्रेम वा राष्ट्र प्रेम हुने गरिन्छ। मानिस जुन समाजमा हुर्कन्छ, बढ्छ, बाँच्छ, त्यही समाजको संस्कृति उसँगै हुर्कदै आउँछ, धनीले आउँछ, मौलाउँदै आउँछ। यस्तै यस्तै संस्कार र संस्कृति हुर्काउँदै बढाउँदै संरक्षण गर्दै ल्याउनुहुने हाम्रा ज्येष्ठजनहरूले सँगसँगै गलाहरूलाई पनि सँगसँगै बोकेर आए। यस्तै कला र गलाले भरिएका दोलखा सुनखानी निवासी भगवती शिवाकोटी र उहाँकै बहिनी दोलखा मेलु पौवटी निवासी लक्ष्मी विमलीको आवाजमा रहेको यो निकै मिठो श्लोक

Mantra,

0: कर्मा रोज रोज खुवाउनु पर्छ कर्म अनुसार थालमा कतै पातमा।
1: श्रोताबिन यो आवाज थियो दोलखा सिंहानी निवासी भगवती शिवाकोटी र पावती निवासी लक्ष्मी विमल जो नापाली दिदी बहिनी हुनुहुन्छ। जन्म सँगै आफ्नो परिवारबाट आफ्ना पिताबाट पाएको ज्ञान सिप र कलालाई आजसम्म हुर्काउँदै जानुभयो। त्यही कलालाई हामीले सम्प्रेषण गर्नुभएको थियो। हामीले जस्ताको तस्तै कार्यक्रम मार्फत सम्प्रेषण गर्यौं। जन्मभूमिसँग हाम्रो सम्पूर्ण दुःख सुख गाँसिएको हुन्छ, कलासँग हाम्रो जीवन गाँसिएको हुन्छ, पीड़ा गाँसिएको हुन्छ, भावना गाँसिएको हुन्छ। यसै भावना र पीड़ा राजा हरिश्चन्द्रको कथासँग जोडेर दुई आमाहरूले गाउनु भएको थियो। यस संसारमा दुःख पनि छ, सुख पनि छ, राम्रो पनि छ, नराम्रो पनि छ, माया पनि छ, घृणा पनि छ। यी समयको संगम नै जीवन हो। त्यसैले त हामी आफ्नो कला संस्कृति र सम्पदालाई माया गर्छौ, हुर्काउँछौ, बढाउँछौ। भजन प्रवीणको नामले चिनिने हाम्रा आदरणीय ज्येष्ठजन सबैका प्रिय पात्र दोलखा भुवनेश्वर नगरपालिका जिलो फसिलो निवासी ज्येष्ठजन कृष्ण प्रसाद चौनागाईको आवाजमा सजिएको यो श्लोक तपाईँका लागि छ।
0: उमेरहरूको बयान म गराछु यसमा सहाय गरौँ। जिलुमा घर हो चौला गाई छ।

दाजुहरूको बालकांसो पनि हो नौकिन प्रसाद हो सिलोकमा चाहिँ हाजिन म त सके धेरै कुरा के आछ बालमा यदि सोद्धा छौ पनि भने तिमीवाला हौदार हुँ संक्षेपले गरियो बताए मैले धेरै कुरा के सिलोक भन्न भनेर आइयो मैले प्रचार गरिदिए मैले बताउँ धेर कहाँ

0: Minha comadre, sanga galera, que não dá garba lá e galera.
1: वहाँ हुनुहुन्थ्यो भजन प्रवीण आदरणीय ज्येष्ठजन कृष्ण प्रसाद चौधरी। वहाँ यति बेला बुढ्यौली अवस्थामा हुनुहुन्छ, अस्वस्थ हुनुहुन्छ। शीघ्र स्वास्थ्य लाभको कामना गरौं, दीर्घ जीवनको कामना गरौं, सुख शान्ति र समृद्धिको कामना गरौं। आदरणीय ज्येष्ठजनहरूका मिठा मिठा भजन श्लोकहरू सुनाउँदा सुनाउँदै निर्धारित समय सकिएको संकेत प्राविधिक मित्रले गरिसक्नु भएको छ। भोलिको बिहान पनि हामी यस्तै प्रसंगहरू बोकेर तपाईँसम्म आउनेछौं। आजलाई भने कार्यक्रम सुनेर साथ दिनुभयो, रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्र प्रविधि संयोजनका साथी सृजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको आजको विभागबाट सहकर्मी पण्डित बद्री प्रसाद सापकोटा, लामा गुरू डुक्पा लामा र म कार्यक्रम प्रस्तुता दिँदा एक साथ दिँदा माग्छौ।
2: कस्तो दा दुखेको जिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
3: अब क्याको धामीकोमा नि, धामीकोमा होइन, अब इन्द्र डिजल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
2: त्यहाँ चाहिँ के हुन्छ नि?
3: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
7: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
8: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
9: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
7: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
9: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
7: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बिच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
9: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
7: बिहानी सिलाई मेसिन पसल चरीकोट बिच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510869677। बिहानी सिलाई मेसिन पसल चरीकोट बिच बजार। कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
11: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
7: तपाईँ गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
11: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 का लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
7: समय माने भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
12: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
7: एमफिल, पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
12: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
11: सम्पर्कका लागि फोन नम्बर 9854-045-973, 9851-34-33-99, गौरीशंकर बहुमुखी क्याम्पस, चरीकोट, दोलखा।
13: हेलो फ्याबुल्ला टसिदेले, नमस्कार।
7: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
13: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
7: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
13: वाङ होबमेगो र गुरू डक्को चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, खिले छिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लाछो, होबामे, मानिकाब्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
7: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार।
14: थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
13: लास्रो फ्याफुल्ला तहिलेले नमस्कार।
15: यो रेडियो सैलुङको समय सूचक हो।
16: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बिचौलिया अन्त्य गर्ने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको दावी फेल। मूल्य नपाएपछि सड़कमा गोलबेडा फालेर कृषकहरूद्वारा प्रदर्शन। सुकुम्बासी पीड़ितको पुनर्स्थापनाबारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा दर्ता। र दोलखाको कालिंचो गाउँपालिकामा कृषिमा वितरण गरिएको सरकारी अनुदानको दुरूपयोगको अवस्थाबारे अध्ययन गर्न 5 सदस्यीय छानबिन समिति गठन।
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: آواز و ضرب سرمع. बुधवार मध्यान्न 12 बजेतिर संघीय राजधानी काठमाडौँ स्थित माइतीगढ़ क्षेत्रको सड़क रातम्य भयो। कारण हो उलभेडाको उचित मूल्य नपाएको भन्दै किसानले फ्याँक्नु परेको उत्पादन लागत महँगो भएको र 10 रूपियाँ किलोमा पनि गुलभेडा नबिकेको भन्दै माइतीघरमा किसानले गुलभेडा फ्याँकेका हुन्। किसानका लागि खेतमा पसिना बगाउनु उचित जति कष्ट छ त्यो भन्दा कयौं गुणा बढ़ी पीड़ा आफ्नो उत्पादनको उचित मूल्य नपाउनु रहेको छ। किसानले रगत पसिना बगाएर फलाएको गुलभेडा सड़कमा फ्याँकेर राज्यप्रतिको आफ्नो चरम निराशा आक्रोश पोखे। काठमाडौँ उपत्यका वरपरका क्षेत्रमा जग्गा भाड़ामा लिएर टनेल खेती गरिरहेका ग्राउण्ड लेभलका वास्तविक किसान सड़कमा उत्रिएका हुन्। हाम्रो कुनै संघ संस्था छैन, कुनै नेतृत्व र पंक्ति पनि छैन, हामी सबै आफ्नो बारीमा पसिना बगाउने किसान हौ। आज हामी पीड़ामा जलेको आगो भएर सड़कमा आएका हौ। आन्दोलन गर्दै गर्दा भीड़मा सुनिएको आवाज हो। माइती घरमा गोलभेडामाथि टेकेर नारा लगाइरहेका किसान बम लामा तमाङको अनुहारमा चरम निराशा र आक्रोश सँगसँगै देखिन्थ्यो। उहाँसँग करिब 100 बढ़ी संख्यामा जम्मा भएका किसान सबै आक्रोशित हुँदै हरियो क्रान्ति लेखेको ब्यानर बोकेर नारा लगाइरहेका थिए। किसानलाई पनि गरिखाना देऊ, मूल्य व्यवस्थापनमा सरकारले नियन्त्रण गर, बिचौलियालाई बजारबाट बाहिर निकाल, किसानलाई सहुलियत ऋणको व्यवस्था गर, कृषि बीमा लागू गर, किसानको पसिनाको मूल्य देऊ, समयमै मल बिउ र किसानको अधिकार सुनिश्चित गरा उनीहरूले गहनकाएको नारा हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी विरूद्ध पनि उहाँहरू आक्रोश देखिनु भएको थियो। माइती घरमा आन्दोलन गर्न आएका किसान सामान्य निर्वाहमुखी खेती गर्ने मात्र होइनन्, उनीहरू व्यावसायिक रूपमा 80 देखि 100 वटासम्म टनेल बनाएर खेती गरिरहेका कृषक हुन्। हामीले 80 देखि 100 टनेल प्रत्येकमा 5 देखि 10 जनालाई रोजगारीसम्म दिएका छौं। कृषकहरूले भने केही दिन अघि मात्रै गोर्खाको गण्डकी गाउँपालिका 8 ग्याङलेटका किसानले बारीमा फलाएको भण्टा र बोडे सड़कमै फ्याँकेर नबाध्य भएका थिए। बिचौलियाले प्रति किलो 5 देखि 12 रूपियाँसम्म रूपियाँ पनि दिन नखोजेपछि कृषकहरूले विरोध गरेका थिए। प्रतिनिधि सभामा भूमिहीन तथा सुकुम्बासी बस्तीहरूमा पर्याप्त तयारी परामर्श र पुनर्स्थापना योजना बिना डुडल चलाइएको र विस्थापितहरूको अवस्था नाजुक बनेको भन्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधि सभा नियमावली 2083 नियम 71 बमोजिम संघीय संसद सचिवालयमा 2083 असार 31 गते यो प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, उपयुक्त आवासको हक र सुकुम्बासी तथा भूमिहीन दलितको मौलिक हक कार्यान्वयन गर्ने सरकारको गम्भीर ध्यान आकर्षण गराइएको छ। सरकारले गत वैशाख महिनामा काठमाडौँ उपत्यका 37 का विभिन्न नदी किनारका सुकुम्बासी बस्तीहरूमा ठोस पुनर्स्थापना योजना बिना डुजर चलाएर नागरिकलाई विस्थापित गरेको प्रस्तावमा उल्लेख गरिएको छ। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नुपधोज निरौलाको एकल इजालसले बुधबार अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएपछि अब आयोगका सबै काम कार्यवाही रोकिने भएको छ। आयोगले 29 असारमा जारी गरेको सूचना खारेजीको मागसहित सर्वोच्चमा अधिवक्ता मणिराम उपाध्यायले 30 असारमा रिट दायर गरेका थिए। आयोगको सूचना उत्पेषणको आदेश खारेज हुनुपर्ने बाक रेटमा रहेको थियो। सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकता सूची संघीय संसदमा पेश गरेको छ। विधान सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको मन्त्रीले बताउनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै, सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-56-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
0: विश्राम पछि पुनः स्वागत छ सैलुङमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको कालिन्चो गाउँपालिकाले कृषिमा वितरण गरिएको सरकारी अनुदानको प्रभावकारिता, सदुपयोग तथा सम्भावित दुरूपयोगको अवस्थाबारे अध्ययन गर्न 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। कृषि क्षेत्रमा संघ प्रदेश तथा स्थानीय तहबाट वितरण गरिएको अनुदान वास्तविक स्तरसम्म पुगेको नपुगेको, प्राप्त अनुदानको उद्देश्य अनुसार प्रयोग भए नभएको तथा त्यसको वास्तविक थाहा पाउनको लागि समिति गठन गरिएको गाउँपालिकाको उपाध्यक्ष कुलबहादुर बुढा थोकीले जानकारी दिनुभयो। उहाँको अनुसार गाउँ सभाको निर्णय अनुसार कार्यपालिका सदस्य भवानी थापेको संयोजकत्वमा 5 सदस्यीय समिति गठन गरिएको हो। समितिका सदस्यमा रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी रहनु भएको छ। समितिले आर्थिक वर्ष 2074 सालदेखि हालसम्म संघ प्रदेश र गाउँपालिका मार्फत वितरण भएका कृषि अनुदान कार्यक्रमको अभिलेख संकलन, स्थलगत अध्ययन तथा आवश्यक छानबिन गरिए अनुदानको सदुपयोग, प्रभावकारिता तथा सम्भावित दुरूपयोगको विषयमा विस्तृत प्रतिवेदन तयार गरी गाउँपालिकामा पेश गर्नुपर्नेछ। गाउँपालिका समितिले भदौ 15 गतेभित्र प्रतिवेदन गाउँपालिकामा पेश गर्नुपर्नेछ। प्राकृतिक विपदका घटना, वन र खेतबारीमा जाँदा वन्यजन्तुसँग जम्का भेट भई हुन सक्ने घटनाको बारेमा गौरीशंकर संरक्षण क्षेत्र दोलखाले सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको छ। राष्ट्रिय प्राकृतिक संरक्षण कोषको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले दोलखा, रामेछाप र सिन्धुपाल चोकमा प्राकृतिक विपदको घटना, वन र खेतबारीमा जाँदा वन्यजन्तु भालु, बँदेल, बाँदर, दुम्सी लगायतसँग जम्का भेट भई अप्रिय घटना घट्न सक्ने सम्भावना रहेकाले संरक्षण क्षेत्रको समिति, उपसमिति र वडावासीहरूको बैठक राखी सचेतना जगाउने निर्णय गरेको हो। संरक्षण क्षेत्रले वन क्षेत्र खेतबारीमा एक्लै नजाने, समूहमा जाने र सचेत भई हिँडडुल गर्ने, कुनै पनि वन्य जन्तुसँग जम्पका भेट भएमा, वन्य जन्तुबाट जोखिम उत्पन्न भएमा वा बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको अवस्था सिर्जना भएमा तत्काल समिति उपसमिति वडा सुरक्षा निकाय गौरी शंकर संरक्षण क्षेत्र आयोजनामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ। दोलखाको भेमेश्वर नगरपालिकामा नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल समिति गठन गरिएको छ। नगरपालिकाको उपप्रमुख कमला बस्नेतको समयजकुतोमा 14-20 सदस्यीय नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको हो। समितिको सदस्य सचिवमा नगरपालिका शिक्षा शाखा प्रमुख धर्मिला कार्के चयन हुनुभएको छ भने सदस्यहरूमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदी, वडा नम्बर 1 वडा अध्यक्ष माधव थामे, सुन्दर खड्का, सिर्जना कार्की, मेनुका सुवेदी, सरस्वती कुवार, कार्की, प्रदीप सेन्चुरी, श्याम खड्का लगायत सदस्य रहनु भएको छ। नगरपालिकाले आयोजना गरेको नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन सम्बन्धी कार्यक्रममा भेमेश्वर नगरपालिकाको उपप्रमुख कमला बस्नेत, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सुवेदी, वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेटाई लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा भेमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख धर्मिला कार्कीले नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालको काम, कर्तव्य र अधिकारको बारेमा जानकारी गराउनु भएको थियो। सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढ़ी नगरपालिका छ पिपल डाँडामा श्रीमानको क्विकबाट श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मीना राणा रहेको प्रहरीले जनाएको छ। घटनापछि उहाँका श्रीमान मनबहादुर भण्डारी फरार हुनु भएको छ। स्थानीय अनुसार माइत जानुभएका मीनालाई मीन बहादुरले मंगलबार चौतारा साँगोचो गोडी नगरपालिका वडा नम्बर 7 पौवास्थित ससुरालीबाट घर ल्याउनु भएको थियो। दुवैले मादक पदार्थ सेवन गर्ने गरेको र मंगलबार साँझ पनि सँगै मदिरा सेवन गरेको स्थानीयले बताएका छन्। वडा सदस्य रवि खत्रीका अनुसार मदिराको नशामा सामान्य विवाद भएपछि मीन बहादुरले मुक्काले टाउकोमा प्रहार गर्नुभएको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा सोही चोटका कारण मीनाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि फरार रहेको मीन बहादुरको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 1 सानी मदौमा वर्षौंदेखि अलपत्र परेको शीत भण्डार सञ्चालनमा आएको छ। मुख्य संरचना निर्माण सम्पन्न भएको 3 वर्षपछि आवश्यक पूर्वाधार तयार भएसँगै शीत भण्डार परीक्षणको रूपमा सञ्चालनमा ल्याइएको हो। बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको 70-30% लागत साझेदारीमा 7 करोड़ रूपियाँ भन्दा बढ़ी खर्चेर निर्माण गरिएको 500 मेट्रिक टन क्षमताको शीत भण्डार गृह स्थानीय किसानका उत्पादन सुरक्षित भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसूनको न्यूनचापीय रेखा पश्चिम सरदर स्थानभन्दा केही माथि नेपालको तराईको भूभाग नजिक र पूर्वमा सरदर स्थानमा आसपास रहेको छ, जसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थान, मधेस प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। बिचौलिया अन्त्य गर्ने कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको दावी फेल। मूल्य नपाएपछि सड़कमा गोलभेडा फालेर कृषकहरूद्वारा प्रदर्शन। सुकुमवासी पीड़ित कोषपूर्णा स्थापना बारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रतिनिधि सभामा दर्ता। दोलखाको कालिचो गाउँपालिकामा कृषिमा वितरण गरिएको सरकारी अनुदानको दुरूपयोगको अवस्थाबारे अध्ययन गर्न 5 सदस्यीय छानबिन समिति गठन। हवस् त सैलुङ सेरोफेरो अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आश्वास सुन सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: मैदानमा गुबाल्ने एनर्जी सफलताको मात्र एउटा रेसिपी हाई भोल्टेज जस्तै आगो बिजुली एभ्री डे

0: बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजन तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
2: हो। पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
1: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
2: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै झन्डै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
1: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
2: पनि हो त। त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804087766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्रदेशल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577079।
6: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
9: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैनापोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
10: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असार महिनाको 32 गते बिहिबार आज प्रकाशित पत्र पत्रिकाले सुकुम्बासी पीड़ितको पुनर्स्थापनाबारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता, एक वर्षभित्र 166 विधेयक संसदमा, कर्मचारीको कार्य सम्पादन नतिजामा आधारित बनाइने दहरपमा, साथै प्रदेश सरकार बिचौलिया अन्त्य गर्न कृषि मन्त्रीको दावी, मूल्य नपाएर सड़कमा कुलभेडा फालेर प्रदर्शन, सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्चको अन्तरिम आदेश लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन्। बिचौलिया अन्त्य गर्ने कृषि मन्त्रीको दावी फेल, मूल्य नपाएपछि सड़कमा गोलभेडा फालेर प्रदर्शन। बुधबार मध्यान्ह 12 बजेतिर संघीय राजधानी काठमाडौँ स्थित माइती घर क्षेत्रको सड़क रातम्य भयो। कारण हो गोलभेडाको उचित मूल्य नपाएको भन्दै किसानले फालेको गोलभेडाका कारण उत्पादन लागत महँगो भएको र 10 रूपियाँ किलोमा पनि गोलभेडा नबिकेको भन्दै माइती घरमा किसानले गोलभेडा फ्याँकेका हुन्। किसानको लागि खेतमा पसिना बगाउनु उचित जति कष्टकर छ त्यो भन्दा कैयौं गुणा बढ़ी पीड़ा आफ्नो उत्पादनको उचित मूल्य नपाउनु रहेको छ। किसानले रगत पसिना बगाएर फलाएको गोलभेडा सड़कमा फ्याँकेर राज्यप्रतिको आफ्नो चरम निराशा र आक्रोश पोखेका हुन्। काठमाडौँ उपत्यका वरपरका क्षेत्रमा जग्गा भाड़ा मिलेर टनेल खेती गरिरहेका ग्राउण्ड लेभलका वास्तविक किसान सड़कमा उत्रिएका हुन्। हाम्रो कुनै संस्था संघ संस्था छैन, कुनै नेतृत्व पंक्ति पनि छैन, हामी सबै आफ्नो बारीमा पसिना बगाउने किसान हो। आज हामी पीड़ामा जलेको आगो भएर सड़कमा आएका हौं। आन्दोलन गर्दै गर्दा भीड़मा सुनिएको आवाज हो। माइती घरमा गोलभेडामाथि टेकेर नारा लगाइरहेका किसान बम तमाङ लामाको अनुहारमा चरम निराशा र आक्रोशसँगै देखिन्थ्यो। उहाँसहित करिब 100 बढ़ी संख्यामा जम्मा भएका किसान सबै आक्रोशित हुँदै हरियो क्रान्ति लेखेको ब्यानर बोकेर नारा लगाइरहेका थिए। किसानलाई बीज पनि गरिखाना देऊ, मूल्य व्यवस्थापन सरकारले नियन्त्रण गर, बिचौलियालाई बजारबाट बाहिर निकाल, किसानलाई सहुलियत ऋणको व्यवस्था र कृषि बीमा लागू गर, किसानको सिराको मूल्य देऊ, समयमै मल बिउ र किसानको अधिकार सुनिश्चित गरा, उनीहरूले गहनकाएको नारा हो। कृषि मन्त्री चौधरीले मन्त्रालयको नेतृत्व सम्हालेको 100 दिन पुगेको अवसरमा 25 असारमा पत्रकार सम्मेलन नै गरेर बिचौलियाको अन्त्य गर्ने र किसानलाई उचित मूल्य दिलाउने दावी गर्नुभएको थियो। कृषिलाई मुलुकको मुख्य आर्थिक आधार बनाउने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मन्त्री चौधरीले भन्नुभएको थियो, कृषि क्षेत्रमा व्याप्त बिचौलिया अन्त्य गर्ने, कृषि विधेयकमा नीतिगत सुधार अघि बढ़ाउनेछौ, किसानले आफ्नो उत्पादन बाटोमा फ्याँक्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर छ र किसानलाई उचित मूल्य दिलाएर छाड्छौ। यो खबर आज अनलाइन खबरले लेखेको छ। सुकुम्बासी पीड़ितको पुनर्स्थापनाबारे जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता। प्रतिनिधि सभामा भूमिहीन तथा सुकुम्बासी बस्तीहरूमा पर्याप्त तयारी, परामर्श र पुनर्स्थापन योजना बिना डोजर चलाएको र विस्थापितहरूको अवस्था नाजुक बनेको भन्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ। प्रतिनिधि सभा नियमावली 2083 को नियम 71 बमोजिम संघीय संसद सचिवालयमा 2083 असार 31 गते यो प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, उपयुक्त आवासको हक र सुकुम्बासी तथा भूमिहीन दलितको मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गराइएको छ। सरकारले गत वैशाख महिनामा काठमाडौँ उपत्यका सहित देशका विभिन्न नदी किनारमा सुकुम्बासी बस्तीमा ठोस पुनर्स्थापना योजना बिना डोजर चलाएर नागरिकलाई विस्थापित गरेको प्रस्तावमा उल्लेख गरिएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। एक वर्षभित्र 166 विधेयक संसदमा, सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकता सूची संघीय संसदमा पेश गरेको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्श का आधारमा प्राथमिकता निर्धारण गरिएको मन्त्री गौतमले बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्।
कर्मचारीको कार्य सम्पादन नतिजामा आधारित बनाइने। अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने भएको छ। विगतमा कर्मचारीको कार्य सम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रो र नराम्रो कर्मचारीलाई कार्य सम्पादनको अङ्क प्रदान गर्दा सामान्य व्यवहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्य सम्पादनमा आधारित भएर मात्र गरिने भएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै संघीय र प्रदेश स्थानीय तहलाई परिपत्र गर्दै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न आग्रह गरेको हो। त्यसका लागि प्रत्येक सार्वजनिक निकायले प्रत्येक पदको आवधिक कार्य विवरणका आधारमा मानव मापन योग्य सूचक निर्धारण गर्ने, कार्य सम्पादकको सूचकलाई वार्षिक कार्ययोजना तथा कार्यालयको नतिजासँग आबद्ध गर्ने, न्यूनतम कार्यालय प्रमुख तहको कर्मचारी र सुपरिवेक्षक बीचमा कार्य सम्पादन सम्झौता गर्नुपर्ने गरी मन्त्रालयले तीनै तहलाई परिपत्र गरेको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले लेखेका छन्। सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्चको अन्तरिम आदेश। सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नुपो धोज निरौलाको एकल इजालसले बुधबार अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएपछि अब आयोगका सबै काम कार्यवाही रोकिने भएका छन्। आयोगले 29 असारमा जारी गरेको सूचना खारेजीको मागसहित सर्वोच्चमा अधिवक्ता मणिराम उपाध्यायले 30 असारमा रेट दर्ता गरेका थिए। आयोगको उत्प्रेषणको आदेश खारेज हुनुपर्ने माग रितमा थियो। यसअघि सर्वोच्चले आयोगका काम कार्यवाही तत्काल रोक्न आदेश गरेकोमा त्यस विपरीत सूचना निकालेको भन्दै निवेदक सर्वोच्च अदालत पुगेका थिए। आदेशको लिखित भने नआएको सर्वोच्च प्रशासनले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। धारकमा साथै प्रदेश सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले सात बुधे सहमति गरेर दुई वर्षभित्र प्रदेश सरकारमा काम गर्दै आएको सहकारी सुदूरपश्चिम र कर्णालीबाट भत्किन शुरू भएको छ। बुधबार बिहान कर्णाली सरकारका कांग्रेस मन्त्रीहरूले एमालेबाट मुख्यमन्त्री रहेका एमलाल कडेललाई राजीनामा बुझाएकोमा सुदूरपश्चिममा कांग्रेसबाट मुख्यमन्त्री रहनुभएका कमल बहादुर शाहले एमालेका मन्त्री बर्खास्त गर्नुभएको हो। गठबन्धन भत्काउन शुरू भएसँगै दुवै दलले नेपाली कम्युनिष्ट पार्टी नेकपा संघ सहकारीका लागि समान्तरण रूपमा छलफल पनि थालिसकेकाले साथै प्रदेशमा नयाँ समीकरण भन्ने देखिएको छ। कांग्रेस र एमालेको सहकारी भत्किँदा नयाँ समीकरणको लागि नेकपा निर्णायक छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको कालिंस गाउँपालिकाले कृषिमा वितरण गरिएको सरकारी अनुदानको प्रभावकारिता, सदुपयोग तथा सम्भावित दुरूपयोगको अवस्थाबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। कृषि क्षेत्रमा संघ प्रदेश तथा स्थानीय तहबाट वितरण गरिएको अनुदान वास्तविक किसानसम्म पुगे नपुगेको, प्राप्त अनुदान उद्देश्य अनुसार प्रयोग नभएको तथा त्यसको वास्तविक थाहा पाउनको लागि समिति गठन गरिएको हो। गाउँ कार्यपालिका सदस्य भवानी थामीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यमा रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी रहनु भएको छ। समितिले भदौ 15 गतिभित्र प्रतिवेदन गाउँपालिकामा बुझाउनुपर्नेछ। प्राकृतिक विपदका घटना, वन र खेतबारीमा जाँदा वन्यजन्तुसँग जम्का भेट भई हुन सक्ने घटनाको बारेमा गौरीशंकर कार्यक्रम गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले दोलखा रामेछाप र सिन्धुपाल्चोकमा प्राकृतिक विपदको घटना, वन र खेतबारीमा जाँदा वन्यजन्तु भालु बँदेल बाँदर दुम्सी लगायतसँग जम्का भेट भई अप्रिय घटना घट्न सक्ने सम्भावना रहेकाले संरक्षण क्षेत्रको उपसमिति समिति र वडावासीहरूको बैठक राखी सचेतना जगाउने निर्णय गरेको हो। दोलखाको भेमेश्वर नगरपालिकामा नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। नगरपालिकामा उपप्रमुख कमला बस्नेतको संयोजकत्वमा 24 सदस्यीय नगरस्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको हो। समितिको सदस्य सचिवमा नगरपालिका शिक्षा शाखा प्रमुख धर्मिला कार्की चयन हुनु भएको छ भने सदस्यहरूमा विष्णु प्रसाद सुवेदी, माधव थामी, सुन्दर खड्का, सृजना कार्की, मेनुका सुवेदी, सरस्वती कुवार, विष्णु कार्की, प्रदीप सेन्चुरी, श्याम खड्का लगायत रहनु भएको छ। रामेछापको मन्थली नगरपालिका नम्बर 1 सानी मधुमा
वर्षौंदेखि अलपत्र परेको सेतु भण्डार सञ्चालनमा आएको छ। मुख्य संरचना निर्माण सम्पन्न भएको तीन वर्षपछि आवश्यक पूर्वाधार तयार भएसँगै भण्डार गृह परीक्षणको रूपमा सञ्चालनमा ल्याइएको हो। बागमती प्रदेश सरकार र मन्थली नगरपालिकाको 70-30% लागत साझेदारीमा 7 करोड़ रूपियाँ भन्दा बढ़ी खर्चेर निर्माण गरिएको 500 मेट्रिक टन क्षमताको सेत भण्डार गृह स्थानीय किसानका उत्पादन सुरक्षित भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको हो। हवस् त, यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
3: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
3: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
3: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844008044, 9808473107 र 9855009। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-55-70 र 49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरेछ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकि गर्ने।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि,
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
8: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गरेर ल्याउनु?

0: को सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनेटमै तयार पारिन्छ।
1: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिस्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्तकमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
3: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
3: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9141806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: The Rising Star.
1: Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
5: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
6: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरिकोट दोलखा सम्पर्क नम्बर 98511665046
7: अविनाश तिमी किन निराश छौ त
8: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरिकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
7: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
9: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 98440302082
7: यो रेडियो सैलुङको समय सूचक हो यति बेला बिहानको 9 बजेको छ

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
1: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजी नामसुङ नाङडुप छिले छिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे छिठो लाछो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: नमस्कार।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: QA सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौं। हाम्रा सेवा तथा सुविधाहरू,
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390, गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
4: कतै बिग्रेको हो?
2: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकोट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510996677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धांजलि अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
2: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98-510-66-165, 98-510-66-165। गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूच्छिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
8: ओ होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
9: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
8: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त
9: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
8: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
9: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अहिलेको वर्ष पानी धेरै पर्छ घर मुनि पहिलो हो माया हुई गएर घर मनेर पहिलो गो आफ परे बेला खोइरालाई सम्झेको गरी सानो माया प्याले खोइरालाई सम्झेको दाजुको डेरा अहिले यति खेर मिल्यो कुरा र्याङ्को ठ्याङ दालचिनी चाउरो माया तिम्रो हाम्रो मिल्यो कुरा र्याङ्को ठ्याङ चरीको नाउँमा पहिरो गएर ठाउँमा रोप्नु पर्छ बाँसको ठ्याङ दाजुको डेरा तिमीले हामीले हेर रोप्नु पर्छ बाँसको ठ्याङ
1: ल है अलि छिटो छिटो गर्नु अलि अगाडि बाह्र है

माथिल्लो ठुलो घरमा राम्रोसँग गर्न गर्नुपर्छ है।

0: तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धानीकोमा लैजा भन्या।
7: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनका साथै

0: गुवाहाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844492992।
1: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।

0: Siliconia. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: बैतेश्वर गाउँपालिका वडा नम्बर 6 बडा मेरो नाम चाहिँ बुथी नेपाली हो। यो रेडियो सैलुङ धेरै भन्दा गाउँवासी खुलेको हुन्थ्यो र गाउँवासी खुलाउँदाखेरि गाउँवासी चल्दा चाहिँ धेरै खुसी लाग्थ्यो। हप्तै पछि आउन पाइन्थ्यो। अहिले चाहिँ अब यो गाउँवासी बन्द भएकाले साह्रै निराश भएर दिक्क लाग्दो भएको छ। त्यति गर्दा पनि आज चाहिँ चरीकोटमा आएर दुई चारवटा गीत असारे गीत भरेर जाउँ भनेर अनि यहाँ रेडियो सैलुङ छिरेकी छु। अब यहाँ तयारी गरेँ, दुई चारवटा गीत भरेर जानु पर्यो। आज त मैले मिठाई खाजा खाए चिनी चिउरा कसरा थाउँदै होला पिराती त गोला चिनी चिउरा कसरा सुनको ढोका उगारेर हेर्दा गइसको नि असरा अब खाने काँचै हो भने कसाँचै गइसको नि असरा धानको बालो यो टुपाइमा कालो तानको बालो लसरी कोदाको बालो यो टुपाइमा कालो धानको बालो लसरी जे गर्न खोज्छु त्यही कर्मले ठग्छ अब बाँचाउँ कसरी अब खाने काँचै हो भने कसाँचै अब बाँचाउँ कसरी चरीकोट पारी गर्त मकै बारी उही त पारी बचगाउँ अब खाने काँचै हो भने कसाँचै उही त पारी बचगाउँ दनैलाई राख्ने हो धनसारा थियो मनै राख्ने पाइन ठाउँ दोबीले धुँदै भन्छु रुँदै रुँदै मनै राख्ने पाइन ठाउँ

नेपाले राउले घर बनायो साउले छानु छायो च्यादरले चाँदीको लोला के भएको होला छानु छायो च्यादरले आमाको चिठी सिरानामा राखी बसिरहेछु सादरले।

गटालाई ओइर पिँडालुलाई दैरो बनकेरालाई गोबरा

বৈরাগী চলি যাতা গায়ে পানি চাই না খোঁজি খবর।

काली जांदा तीर्खा लागा बने खावला काकरो चिरेरा हम खाने कांचा यो बने कसा चाय खावला काकरो चिरेरा यो थोत्रो पाटी रुग नहीं मत्रा यो की आवला सुदिन फिरेरा हाताको बाईको मोबाइल कि चाहिँको आउला सुदिन फिरेर आकाश आइने यो गरुला पाखी भइ भइने कमिलो हम खाने काँचा यो भनेको साँचा भइ भइने कमिलो न धुँदा जान्छ न तरुँदा जान्छ यसै मनको धमिलो दबीले धुँदा भन्छु रुँदा रुँदा यसै मनको धमिलो एघार साला एकै गर नाला एकै गर ले ले

इमाया की ना के नी ठुरी बाये उदाल ची डोंगो पहाड़ो।

चारिकट पारी गर्तामा कैबारी मोहित पारी बचा गाउ दानाईलाई राख्ने भोदन सराई थियो मनाई राख्ने पाइन ठाउँ आज त हामीले मिठाई खाजा खायौ चिनी चिउरा कसारा अब खाने काँचा यो भनेको साँचा चिनी चिउरा कसारा सुनाको ढोका उगारेर हेरिँदा गइसको नि असारा अब खाने काँचा यो भनेको साँचा गइसको नि असारा हस् त धन्यवाद. मैले आएर यहाँ रेडियो सैलुमा दुई चारवटा गीत भरेर गएको छु.

二度寝さえらば

Tanpa kain pakai.

大家的礼物。

Adam Guru Begir.

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म।
0: यहाँ लोर सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुआ बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालय सँगै।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
1: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841878093, 9841878093, सादो बाटो चरीकोट दोलाखा।

0: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
1: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एही, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
0: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हो। कोलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनेटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
9: The Rising Star.
10: Rising Star?
9: Rising Star?
11: Yes, the Rising Star School.
9: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
11: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
9: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
11: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
12: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
13: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9551165046।
10: अविनाश तिमी किन निराश छौ त?
14: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
10: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: अरे यही थियो त, कहाँ सरे आजकल?
4: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
4: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843211368, बलराम कर्मचार्य 9844133814। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: विज्ञापन बोर्ड।
1: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
2: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
1: त्यहाँ चाहिँ के हुन्छ नि?
2: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
4: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क

0: Mania Extreme Energy Drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजाबाट कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: आफै नै जागिर खाने मौका त आको थियो नि,
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर इन्का मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
0: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
4: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
4: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ, दोलखा।
9: The Rising Star. Rising Star? Rising Star?
10: Yes, the Rising Star School.
9: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
10: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
9: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
10: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
11: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
12: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
13: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9951165046।
14: अविनाश तिमी किन निराश छौ त?
15: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
14: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
16: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 98 44 32 25 13 र 98 024 087 66।
3: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्कार।
3: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
3: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
5: वाङ होबामेगो र गुरू डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेङेन च्योत र निङ्मा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नाल्जोर, तिङजिन नामसुङ, नाङडुप, छिलेसिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लासो, होबामे, मानिकाग्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
3: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: लासो फ्याफुल्ला तहिले नमस्कार।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
1: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी, अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू:
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण,
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्यूटर सिक्न इन्टरनेट सहितको कम्प्यूटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।

0: अत्यन्त मर्माहत भएका छौ। यस दुखद घड़ीमा देह मुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई

0: जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: डिलर हो के त्यसबारे कसो होला
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनी के मूल्यमा पाइन्छ
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590
3: यो रेडियो सैलुङको समय सूचक हो
4: यति बेला मध्याह्नको 12 बजेको छ।

दोलाखाली लोकप्रिय सर्जक सुजन विश्वकर्मा र शिवजी विश्वकर्माको प्रस्तुति लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। पुष्कर विकको उत्कृष्ट शब्द सुजन विश्वकर्माको मन छुने लयमा, चर्चित गायक रामजी खाँड र सागरमाया जिरेलको सुमधुर स्वरमा सजिएको लोक दोहोरी गीत मठ मन्दिर धाएर कसम खाएर। सल्लाह तथा सुझावको लागि सर्जक सुजन विश्वकर्मा 9743225383 9743225383 सुजन बीके अफिसियल युट्युब च्यानलमा सर्वत्र उपलब्ध छ, हेर्न र सुन्न नभुल्नुहोला। लोक सांगीतिक कोसेली मठ मन्दिर धाएर कसम खाएर।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बजर खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि
1: कार्यक्रम गीती कथा।
2: सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथा।
3: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू
3: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला राँगाको मासु पाइने पसल भएको घरसँगै।
6: हजुर बुबा नमस्कार।
7: नमस्कार नानी, नमस्कार।
6: के छ खबर, सन्चै हुनुहुन्छ?
7: सन्चै छु नानी।
6: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
7: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
6: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ जगन्नाथपुरी रामेश्वरम द्वारिकाहरू पर्छन्।
7: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
6: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस ऋषिकेश, बद्रीनाथ गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841-87-07-93 9841-87-07-93 सादो बाटो चरीकोट दोलाखा।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्ने छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब क्या को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ त के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841570079.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: Zirconia Extreme Energy Drink.
1: हाईटेक नर्सरी में उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरीद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरीदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरीद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 9855154160, 9844655570 र 0949421584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: अरे यही थियो त, कहाँ सरे आजकल
1: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
7: एक मानो पेनी किर किर जाता बाटे निको गटेर अमिलो दाइलाई कठै भरी लाई लाई बाटे निको गटेर चुरोटको खेली चारै जना मिली बनाउ रे तै कटेर के भन्नुहुन्छ सम्झे यो मन रुन्छ बनाउ रे कटेर हातको चुरा भए झुरा मुरा दौला रे आसन लाउला रे बाई नरी सावधान मैले भनी कला दौला रे आसन लाउला रे बाई काठाको भरेङ्गी चुला रे तरङ माउमा कबा छोरे दम्परो हजार चारि कोटीको बदर माउ महारेको बाछोर जाई चरिना कोटको तिमलाई रातो माटो थामाइरे खड्को डोबाट डाँटेको हो र सोदा हो र पर थामाइरे खड्को डोबाट अहिलेको वर्ष म मरेको भएको तैरै नित्यो यो बाटो कर्कलाको

0: औसती लेना हवाई दांगे दादू हाथी रे काच कर दाले कोरी रसलाई दुखी साक्यो मालाई हाथी रे काच कर दाले आजाना मैले जानी काजा खाए मालाई रे पुआ खुडे अमिलो दाइलाई कठाई बारी लाई लाई मालाई रे पुआ खुडेरा आइजना काला मालाई पानी लाई जाधा घरे सारी चुडेरा आजको मेला रात परे को बेला धा घरे सारे चुडेरा बारा बीसे खेत मा तेरा बीसे बस मय तिम्रो रसाली रे मनेको दाले फुलफुलो सोची यो पुरानो दोस्ती लगाउ रे माया खोदाले छिनमाती छिनमा लाया जाको दिनमा लगाउ रे माया खोदाले धन्यवाद
1: मेरो चिनी नेपाली छ नम्बर वडा चोरीकोट घर
2: कालिका नेपाली कोइरा लगाऊ पोटी
3: मेरो सरस्वती नेपाली पोटी ओडा नम्बर मेलुङ
4: असारा मासको दबाई दबाई हिला

फली न फली मासी दल के चामल देशको डाली केही त छैन खाले घटलाई गएर पिँडालुलाई गयो मैलेलाई पटुकी दुई सुकाइ देउना बाराईमा।

Gotta stop in the life on my mind.

0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816859963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: मेरो नाम राधिका घतानी, मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 6 फस्को चिलाउने। म असारे गीत गाउन साह्रै इच्छा लाग्यो। चेतोलाई भने लै चामलको पिठो, लै चामलको पिठो, लै पाएलो बेसर गाउन दोष हेर्न सबर होस, हेर्न सबर होस, लै पाएलो बेसर सुनको ढोका उगारेर हेर्दा उगारेर हेर्दा आजै देखि असर डाँटेको हो र सोधा हो र पर आजै देखि असर खनेर राम्रो यो बारीको कानला, यो बारीको कानला लैली पेर राम्रो भाइ के गर्नु रोनी कति राम्रो हुने, कति राम्रो हुने लैली पेर राम्रो भाइ देवतामा दुखी कालिन चौकी माई, कालिन चौकी माई मान्छे दुखी रहेछ माई

पैसालाई राख्ने मका मालिक भाग छ, मका मालिक भाग छ, माया राख्ने पाइन ठाउँ। धोबीले धुन्छ यसै मन रुन्छ, यसै मन रुन्छ, माया राख्ने पाइन ठाउँ। पानीको डल्ला पानी आए गल्ला, पानी आए गल्ला, असिनाले

पिराथी धावना सानु माया लावना सानु माया लावना केता मेरा

ಚಾರ್ಮಿನ ಬಚ್ಚಲೈ ಹತ ಕೋ ಸರಿಲೆ ಲೈ ಹತ ಕೋ ಸಾರಲೆ ಲೈತ ಬೇಲಾ

पशुपति देवता भंगेरी लाई उठा, भंगेरी लाई उठा, गौथाली लाई मो

परे रसालाई निरस माग्यो मलाई, निरस लाग्यो मलाई, झुलेके उमाया

0: तैर मेरो यो उज्यालो भयो, यो उज्यालो भयो यो चाँदीको बालाले। के गर्नु धुनी लाउँदा राम्रो हुने, लाउँदा राम्रो हुने यो चाँदीको बालाले। काठाको भर्याङ हिँड्छु लर्याङ तर्याङ, हिँड्छु लर्याङ तर्याङ यो बैराकी चालाले। पाकेको बोडी काहीँ त छैन नि जोडी, काहीँ त छैन नि जोडी यो बैराकी चालाले।
1: मेरो नाम देवी प्रसाद ओली, मेरो ठेगाना बिगुचार लादु। अब म धेरै त जान्दिनँ, दुईटा तिनवटा जति भन्छु म असारे गीत।
2: हसारामको दौधेलो भन्न गिन लागो, पाताली कान्छीलाई फरिया किन्दा छरी सरिन लाग्यो। खेताईलाई रोप्ने तिमीलाई छोपो छोपो, कोदो रोप्ने बसेर

बोलियो चीनी कलेरी दी।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: यो रेडियो सयुङको समय सूचक हो।
5: यति बेला दिउँसोको 1 बजेको छ।

0: सम्पर्क गर्नुहोस् 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा। सम्पर्क नम्बर 98511665046।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।

0: Mania Extreme Energy Drink.
1: हासो फ्याबुल्ला टासिदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
1: वाङ होबामेगो र गुरू डक्को सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना गोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप छिले छिठो साङडुप साङयाङसा छेटुप नाम्जे छेबामे छिठो लासो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
2: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लासो फ्याफुल्ला तहिले नमस्कार।
2: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
3: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौं।
2: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
3: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
2: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
4: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
2: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाइ,
4: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना, माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था, सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
3: सम्पर्कका लागि फोन नम्बर 9854 9531434339 गौरीशंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हुँदै हुँदैन, जति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त कोही कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
1: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: दुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: होइन, कहाँ कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: हैन, के एकले गुनगुन गरिराको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
6: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, भुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याबलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्राकृतिक संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलाखाद्वारा जनहितमा जारी सन्देश।
9: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
10: पाँडे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
9: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
10: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
9: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
10: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
6: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494125542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
10: आफै नै जागिर खाने मौका त आएको थियो नि,
9: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
10: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
9: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
11: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला।
1: दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
11: विस्तृत जानकारीका लागि
8: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै

0: साठी अन्ठानब्बे उन्चास अठार पैसठी बैसठी। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका तीन चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-55-70 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुफत मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ,

0: इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841-5779-69।
1: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844-39-9292।
4: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
3: हाम्रा सेवा तथा सुविधाहरू
5: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
5: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861-055-780 र 9841-5779-69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज। कतिवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एक कई

0: गाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 9855154160, 9844645570 र 0949415584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: हजुर बुबा, नमस्कार।
0: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
0: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
0: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
0: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841087093, 9841087093, सातो बाटो चरीकोट दोलाखा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988। पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865596994 र 9816509463।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855127806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: The Rising Star. Rising Star? Rising Star?
7: Yes, the Rising Star School.
8: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
7: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
8: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
7: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
9: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
10: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह, शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510661065, 9510661065।
11: हेलो, फ्याबुल्ला टसिदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
11: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
11: वाङ होबमेगो र गुरुडको सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्रतिकाल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्रैक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेङेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि मोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप खिलेन्सिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
12: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
11: लासो फ्याफुल्ला तहिलेले नमस्कार।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हुँदै हुँदैन, प्रति बनाए पनि हुँदैन, के भएको होला, यो कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864 6 0 र 9510 89 6 77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
3: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौ। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
1: दुलिखेल अस्पताल दोलखा।

0: बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
0: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिइएका नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा
3: होइन कहाँबाट ल्याउने होला पहिला त यही थियो
4: होइन के एक्लै गुनगुन गरिरहेको
3: अब यसो गर्मी पनि फिर्दै गयो त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको
4: अनि के भयो त लगेर पाले भइगयो नि
3: पाल्न त पाल्ने तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल अहिले छैन त
4: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि
2: हजुर हाम्रा सेवाहरू
3: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालुखोला
3: राँगाको मासु पाइने पसल भएको घर सँगै
5: अविनाश तिमी किन निराश छौ त
6: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
5: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
6: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844-059-929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844-30-282
7: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसियो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा।

0: काका, किबीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
1: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किबी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किबी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
0: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किबी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किबीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किबीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर? सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: गुरु टुलकु साङ्गे सेडु प्रेम पुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङ ज्यूबाट प्र्याक्टिकल लोपेन गुरुबाट
1: वाङ होबामेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने त्यसै गरी तोर्ममा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा ग्यासी पूजा तोना घोसुमको पूजा शिष्याको पूजा थुनसुमको पूजा थुनसुरको पूजा लोकको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप खिलेछिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
0: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम सहयोगी जिल्ला लामा संघ दोलाखा भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008 नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
0: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
0: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट कम्प्यूटर साइन्स ल आम संचार लगायत व्यवस्थापन मानविकी तथा शिक्षा शास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
0: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू
3: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था व्यवस्थित पुस्तकालयको व्यवस्था नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठ पोषण
0: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई
3: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन।
2: सम्पर्कका लागि फोन नम्बर 9854045973 9851343390 गौरीशंकर बहुमुखी क्याम्पस चरिकोट दोलखा।
4: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
0: होइन है साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9510-89-6-77। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
2: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे निवासी हाम्रा ममतामय माता शान्ता कुमारी कोइरालाको यही मिति 2083 साल असार महिनाको 24 गतेका दिन 73 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण र परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्रदान होस् भनी भगवानसँग कामना गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल साउन महिनाको 5 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास ढाँडेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनु हुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौ। श्रीमान हरिबहादुर कोइराला, छोराहरू भरत कोइराला, माधव कोइराला, बुहारी सुनिता कोइराला, नाति नातिनाहरू हिमाल कोइराला, स्मिता कोइराला, समिता कोइराला, नास्तिका कोइराला लगायत सम्पूर्ण कोइराला परिवार सैलुङ गाउँपालिका वडा नम्बर 8 ढाँडे दुलखा।
0: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
6: दुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
7: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
7: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
7: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
7: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
8: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
9: होइन के एकले गुनगुन गरिरहेको?
8: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिराजको चल्ला पालौ भनेर सोचेको।
9: अनि के भयो त, लगेर पाले भइगयो नि?
8: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
9: ए, दुर्गायन राजेशा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
10: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर्स चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
9: सम्पर्कको लागि 9844649608 9844649608।
10: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
11: यो रेडियो सैलुङको समय सूचक हो।
12: अहिले अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको दुलखा र दुलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा हालसम्म करिब 50% मात्र भूभागमा धान रोपाई सम्पन्न, वर्षा नभएका कारण धान रोप्न नसकिएको कृषकको गुनासो। दोलखाको बिगु गाउँपालिकामा चालू आर्थिक वर्ष 65% रकम खर्च लगायतका स्थानीय प्रसंग सहित महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री पालेन्द्र शाहको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। प्रधानमन्त्री पालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक जुनसुकै सहयोग गर्न सरकार प्रतिबद्धता रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहिबार महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका सम्पूर्ण व्यवधान हटाउन सरकार जुटिरहेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले महिला उद्यमीहरूद्वारा उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलमा प्रवर्धन गर्ने वातावरण मिलाइने जानकारी समेत गराउनु भएको छ। छलफलका क्रममा महासंघका प्रतिनिधिले निर्धक्कसँग काम गर्न सक्ने व्यवसाय मैत्री वातावरण, वस्तु तथा सेवालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम, व्यापार मेला, प्रदर्शनी तथा निर्यात प्रवर्धनमा अनिवार्य सहभागिताको नाम माग गरेको बताउनु भएको थियो। सबैजसो प्रदेशमा सरकार परिवर्तनको लागि दलहरूले आफ्नो गतिविधि केन्द्रित गरिरहेका छन्। नेपाली कांग्रेस र नेकपा एमाले बीच गठबन्धनका आधारमा बनेका सरकार अचानक फेरबदलको पहर बहिरहेको छ। कुनै पनि प्रदेशमा कुनै पनि दलको प्रष्ट बहुमत नभएका कारण अब कुन कुन दलबीच गठबन्धन बनेर सरकार गठन हुने हो भन्ने प्रष्ट भइसकेको छैन। यही अन्यहरूका बीच नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकारमा सहभागी हुनको लागि 3 सत्र राखेको छ। 2 वर्ष अघि नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको आलो पालो सरकारको नेतृत्व गर्ने सहमति भएपछि नेकपाले सशर्त सरकारमा सहभागी हुने स्पष्ट पारेको छ। यद्यपि प्रदेश सरकारमा सहभागी हुने

0: सड़कमा पल्टिएको हो। दुर्घटनामा बाइकको बसका चालक सहचालक बुटवल उपमहानगरपालिका तीनका 30 वर्षीय सन्दीप बरालको मृत्यु भएको छ। दुर्घटनाको क्रममा बरालको टाउकोमा गम्भीर चोट लागेको थियो। उहाँको भैरवहा स्थित भीम अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। दोलखामा हालसम्म करिब 50% मात्र धान रोपाई सकिएको छ। जिल्लामा धान खेती हुँदै आएको 2900 हेक्टर भूभाग मध्ये करिब 50% भूभागमा मात्र धान रोपिसकिएको कृषि विकास कार्यालय रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि प्रसार अधिकृत नन्दराजु ओलीले जानकारी दिनुभयो। जिल्लामा यस वर्ष पर्याप्त वर्षा नभएका कारण असार अन्तिमसम्म करिब 50% खेतमा मात्र धान रोपाई सकिएको हो। जिल्लामा गत वर्षहरूमा करिब 70-80% रोपाई सकिने भइसक्ने गरेको कार्यालयले जनाएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही कृषकहरूलाई पर्याप्त वर्षा नहुँदा रोपाई गर्न कतिको समस्या भयो भनेर सोधेका छौं।
1: मेरो विषयबाट यो समस्या त हो त, अब पानी छैन, अहिलेसम्म परिरहेको छैन, डोडो नै छ, अब रुखमा मरिरहेको छ, खेत चाहिँ अब बल्ल बल्ल दुःख सुख रोपिसक्यो।
2: मेरो सरस्वती चम्लागाई धेरै समस्या भयो, केही पनि रोपेको पनि मरिसक्यो, रोप्न कि रोपिसक्यो मरिसक्यो, फेरि त्यो पानी नभएर, पानी परेन गाह्रो भयो, पानी परेन मर्यो, वर्षभरि खानी पाए यसलाई सुख लागि त अब दुःख पाइन्छ नि।
3: मेरो भुवा सिंह भन्थ्यो साह्रै समस्या, हामीले त मार्गै पर हेर्नु के अरे त्यसै छ, पानीले गर्दा बाँधे छेर त हामीले त बरु काल पर 7-8 गते मिचिन्थ्यो पोहोर पोहोर असारको, अब अहिले त आज मौसम त अस्ति हो भने साउनको अन्त्यमै लाग्ला, फलिन नफलिन त्यसरी घुसार्नु चाहिँ पर्छ, अब बाँझे राख्न मिलेन, अब किसानलाई त हामीले त अब ठगिहाल्ने, सितै अब जति वर्ष भयो त्यति हो, अब यत्रो मुठीभरिको त्यो मूलमा पानीले त्यो साह्रो, अब ब्यासीमा के भयो
4: मसली कुमारी कुसली दुःख पायो नि, अब पानीले गर्दाखेरि झगडा हुन्छ, 25 गतेसम्म पानी नै परेन होइन, अनि 25 गतेदेखि अलिअलि छिटो पानी पर्यो, अहिले धान बाँचिरहेछ, यो के जे होस् रोप्न सक्यो, दुःख गरेर रोप्यो।
0: अब स्थानीय प्रसंगहरू। दोलखाको गौरीशंकर गाउँपालिकाले भाखा नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न अनुरोध गरेको छ। गौरीशंकर गाउँपालिकामा सञ्चालित सबै सहकारी संस्थाहरूबाट सदस्यले ऋण लिई केही ऋणी सदस्यहरूले विभिन्न बाहनाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्न नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवारी अभिव्यक्तिको पछि लागेर समयमा नै ऋणको सामा ब्याज नबुझाई सहकारी संस्थाहरूलाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेको भन्दै पालिकाले तोकेको समय ऋण चुक्त गर्न अनुरोध गरेको हो। समयमा नै ऋणको समा ब्याज भुक्तानी नगर्दा सहकारी संस्थाहरूमा तरलताको अभाव भई बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने जटिल अवस्था सिर्जना हुने, स्वयं कालो सूचीमा पर्ने, जसको कारण आफू आफ्नो सन्तानको समेत बदनामी हुने हुँदा आफूले लगेको ऋणको समा तथा ब्याज समयमा नै भुक्तानी गरी एक असल इमान्दार कर्मनिष्ठ सदस्यको भूमिका निर्वाह गर्न पालिकाले अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उप्रकोटीले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ। विभिन्न वाहनामा ऋण तिर्न आलटाल गरेमा ऋणी सदस्यहरूलाई कालो सूचीमा राखी सदस्यहरूको खाता, जाय जेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोका राख्ने समेत पालिकाले जनाएको छ। दोलखाको बेगु गाउँपालिकामा चालू आर्थिक वर्ष 65% रकम खर्च भएको छ। जिल्लाको बेगु गाउँपालिकामा चालू आर्थिक वर्ष 2082-83 चालूतर्फ 76.74% र पुँजीगततर्फ 59.28% गरी 61.05% प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गिरीले जानकारी दिनुभयो। वहाँका अनुसार पालिकामा चालू आर्थिक वर्षको लागि पुँजीगत 31,07,55,373 रुपियाँ र चालुतर्फ 39,52,43,952 रुपियाँ 30 पैसा गरी 70,59,09,325 रुपियाँ विनियोजन गरिएको थियो। उक्त रकम मध्ये 48,42,53,434 रुपियाँ 61 पैसा अर्थात 61.05% रकम खर्च भएको हो। आज देश दोलखा सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार दोलखा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धु

0: कालचोको र सिन्धुलीका विषयत 34 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। यी जिल्लाका साना नदी तथा खोलामा बहाव बढ़न सक्ने भएकाले सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। रामेछापको रामेछाप नगरपालिका नम्बर 8 स्थित रामेछाप बजार नजिकै रहेको पशुपतिनाथको जीर्णोद्धार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख, वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1 करोड़को लागतमा मन्दिर निर्माण भएको हो। मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो। काभ्रेको फिकल गाउँपालिका नम्बर 2 लाई पूर्ण बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो। बाल अधिकार संरक्षण, बाल मैत्री सेवा प्रवाह तथा बालमैत्री वातावरण निर्माणको लागि आवश्यक सबै सूचक पूरा गरेपछि वडालाई औपचारिक रूपमा पूर्ण बालमैत्री वडा घोषणा गरिएको हो। वडा अध्यक्ष शंकर बहादुर भण्डारीको अध्यक्षतामा एवं जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्सङ लामा ले वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारादेवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्छ हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
6: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
7: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165। गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइसकेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी, पहिरो, बुच्छे, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूछिएको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्था राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला, हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्याम्पलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौ, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगर्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। आफ्नो दलहरूको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनाउने नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको निर्णय। मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेस एमाले र नेकपा बीच सहमति। र अमेरिका र इरानलाई पुनः वार्ताको टेबलमा ल्याउन पाकिस्तानको कूटनैतिक पहल जारी। अब समाचार विस्तारमा। आजको मन्त्री परिषदको बैठकले गरेका विभिन्न 7 वटा निर्णयहरू सार्वजनिक गरिएको छ। दिउँसो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषद बैठक बसेको थियो। उक्त बैठकले गरेका विभिन्न 7 वटा निर्णयहरू सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री सस्मित पोखरेलले सार्वजनिक गर्नुभएको हो। बैठकले अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको मागको सम्बोधन गर्न र वार्ता अघि बढ़ाउन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्न निर्णय भएको पोखरेलले बताउनु भएको छ। वार्ता टोलीमा अर्थ, गृह, भूमि व्यवस्था र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहनुहुनेछ। त्यसै गरी रू 1 र रू 2 का नयाँ डिजाइनका सिक्काहरू टकमरी गर्नको लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, नेपाल कानून सूचना पायलट प्रणाली स्थापना गर्नको लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकृत गर्ने, संरक्षित क्षेत्रभित्रका राष्ट्रिय वन क्षेत्रमा थप रूख र पोलहरू हटाउनुपर्ने भएमा प्रचलित कानून प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयहरूले नै स्वीकृति दिन सक्ने, विभिन्न मन्त्रालयको संगठन संरचना र दरबन्दीहरू स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन पहिलो संशोधन अध्यादेश 2083 स्वीकृत गर्ने र सेवा करारमा कार्यरत रहेका कर्मचारीहरूको व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गर्ने मन्त्री परिषदको बैठकले निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक कुनै पनि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारी संघको छलफलमा उहाँले महिला उद्यमीहरूका लागि व्यवधान हटाउन सरकार जुटिरहेको र उत्पादित वस्तुहरू हरेक पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण मिलाउने जानकारी गराउनु भएको थियो। महासंघले ल्याएको म उद्यमी ट्रेडमार्क ब्राण्डलाई बजारमा स्थापित गराउन गरिएको आग्रहलाई सहर्ष स्वीकार गर्दै प्रधानमन्त्री शाहले यो ब्राण्ड तत्काल बजारमा ल्याउन उत्प्रेरित गर्नुभएको थियो। नेपाली कांग्रेसले 3 दल मिलेर प्रदेशमा सरकार बनाउँदा संसद प्रतिपक्षी विहीन हुने हुँदा उक्त प्रस्तावलाई स्वीकार्न नसकिने स्पष्ट पारेको छ। कांग्रेस सभापति गगन कुमार थापाले प्रदेशमा कांग्रेस एमाले र माओवादी केन्द्रको संयुक्त सरकार बनाउने प्रस्ताव आएको तर त्यसलाई स्वीकार्न नसकिएको बताउनु भएको हो। सरकार गठन हुन नसकेको अवस्थामा 2 दल मिल्नु बाध्यता हुने उहाँले बताउनुभयो। प्रदेश सरकारमा प्रतिपक्ष नै नहुने गरी 3 वटा ठूला दल मिलेर सरकार बनाउनु अलोकतान्त्रिक हुन्छ। सभापति थापाले भन्नुभयो, यस्तो अवस्थामा बरू एमाले र माओवादी मिलेर सरकार बनाए हुन्छ, हामी सरकार बाहिर बसौं, सत्तामा टिक्नको लागि जोसँग जे पनि सम्झौता गर्ने दिन अब गए। उहाँले भन्नुभयो, प्रदेश सरकारमा सहकार्यले निरन्तरता नपाउनुको कारण नेकपा एमाले रहेको कांग्रेसको बुझाइ रहेको छ। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले ल्याएको बजेटमा एमाले असहयोग गरेपछि 2 दलको सहकार्यमा समस्या उत्पन्न भएको थियो। सत्ता गठबन्धनमा बसेर सरकारले ल्याएको बजेटको अपनत्व एमाले नलिएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। प्रदेश सरकार हेरफेर र सुदूरपश्चिममा 2 दलमा उत्पन्न विवाद समाधानको लागि छलफल गर्न कांग्रेसका शीर्ष तहका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको थियो। एमाले अध्यक्ष ओलीले प्रदेश सरकारमा नेकपालाई पनि सहभागी गराउने पक्षमा रहेको बताउनुभयो।

0: नेकपालाई सरकारमा सहभागी गराउँदा संसद प्रतिपक्ष विहीन हुने भन्दै दुई दलले मात्र सत्ता सहकार्य गर्न उपयुक्त हुने कांग्रेसको तर्क थियो।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सहितको छलफल सहितले छलफल गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गेन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तमाङ र केन्द्रीय सदस्य समेत रहनुभएका खुशबु ओलीसँग छलफल गर्नुभएको हो। करिब एक घण्टा भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रमसँगै संविधान संशोधनको विषयमा छलफल भएको सांसद ओलीले जानकारी दिनुभयो। प्रधानमन्त्रीले भए गरेका काम कारवाहीको बारेमा लामै जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, हामीले पनि किसानले मल नपाएको कुरा, सुकुम्बासी व्यवस्थापनको समस्या, स्वास्थ्य बीमाका कारण जनताले भोगेको पीड़ा र गुनासोको विषयमा जिज्ञासा राख्यौं। उनीले भन्नुभयो, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताको लागि आग्रह गर्नुभएको छ। नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्ममले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटमा उहाँले सन् 2015 शुरू भएको नेपाल ट्रेड प्रिफरेन्स प्रोग्रामको अवधि सन् 2025 डिसेम्बरमा पूरा भएकाले नेपाली उत्पादनलाई सुसुविधा पठाउन थप गर्न आग्रह गर्नुभएको हो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित सम्वाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ। अन्य प्रदेशमा कांग्रेस एमाले बीचको गठबन्धन फेरबदल हुने संकेत देखिए पनि त्यसको असर तत्काल मधेश प्रदेशमा भने नपर्ने सरकारको नेतृत्व गरिरहेको दलका नेताहरूले दावी गर्नुभएको छ। मधेशमा कांग्रेसका कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार छ। कांग्रेस, नेकपा, एमाले र नेपाली कम्युनिष्ट पार्टी गठबन्धनको सरकार छ। कांग्रेसको निर्देशनले अन्य प्रदेशहरूमा हलचल भए पनि मधेश प्रदेशमा भने तीनै दलका नेता बसेर सरकारलाई निरन्तरता दिने छलफल गरिएको बताइएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादव र अर्थमन्त्री समेत रहनुभएका युवराज भट्टराई बीच छलफल भएको बताइएको छ। नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले प्रदेशगत तहमा तीन दल बीचमा कुनै समस्या नभएकाले सरकार नछोड्ने र समर्थन कायम राख्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्न निर्णय गरेको छ। प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा आज बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दलहरूसँग सम्वाद गर्ने निर्णय गरेको हो। बैठकले एमाले समर्थन फिर्ता लिएपछि अलमलमा परेका मुख्यमन्त्री कमल बहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध समेत गरेको छ। यस्तै नेकपाले सरकारलाई तत्काल दीर्घकालीन महत्वका निर्णय नगर्न पनि अनुरोध गरेको छ। सरकारले प्रदेश सभामा पेश गरेको आगामी आर्थिक वर्ष 2083-84 को असार असार एकमा बजेटको विषयमा विवाद बढ़ेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई हिजो बर्खास्त गर्नुभएको थियो। मुख्यमन्त्रीले बर्खास्त गरेपछि हिजो नै एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्णय गरेको थियो। एमाले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाहले नेकपालाई बजेटमा सघाउन अनुरोध गर्नुभएको थियो, तर नेकपाले भने यथास्थितिमा बजेट पारित गर्न सघाउन नसक्ने जनाएको थियो। दोलखामा हालसम्म करिब 50% मात्र धान रोपाई सकिएको छ। जिल्लामा धान खेती हुँदै आएको 2900 हेक्टर भूभाग मध्ये करिब 50% भूभागमा मात्र धान रोपिसकिएको कृषि विकास कार्यालय रामेछापको सम्पर्क कार्यालय दोलखाका कृषि प्रसार अधिकृत नन्दराज ओलीले जानकारी दिनुभयो। जिल्लामा यस वर्ष पर्याप्त वर्षा नभएका कारण असार अन्तिमसम्म करिब 50% खेतमा मात्रै रोपाई सकिएको हो। जिल्लामा गत वर्षहरूमा करिब 70-80% रोपाई भइसक्ने गरेको कार्यालयले जनाएको छ। यसै सन्दर्भमा हामीले दोलखाका केही कृषकहरूलाई पर्याप्त वर्षा नहुँदा रोपाई गर्न कतिको समस्या भयो भनेर सोधेका छौं।
4: मेरो बिचबाट समस्या त हो त, अब पानी छैन, अहिलेसम्म परिरहेको छैन, डोडो नै छ, अब रोगो मरिरहेको छ, खेत चाहिँ अब बल्ल बल्ल दुःख सुख रोपिसक्यो।
5: मेरो सरस्वती चम्लागाई धेरै समस्या भयो, त्यही पनि रोपेको पनि मरिसक्यो, रोप्न चाहिँ रोपिसक्यो मरिसक्यो, फेरि त्यो पानी नभएर, पानी परेन गाह्रो भयो, पानी परेन मर्यो, वर्षभरि खानी पाए यसलाई सुख लागि त अब दुःख पाइन्छ नि।
6: मेरो भुवा सिंह भन्थ्यो साह्रै समस्या, हामीले त मार्गै पर हेर्नु के अरे त्यसै छ, पानीले गर्दा बाँधे छेर त हामीले त बरु काल पर 7-8 गते मिटिन्थ्यो पोहोर पर असारको, अब अहिले त आज मौसम त त्यस्तै हो भने साउनको अन्त्यमै लाग्ला, फलिन नफलिन त्यसरी घुसार्नु चाहिँ पर्छ, अब बाँझे राख्न मिलेन, अब किसानलाई त हामीले त अब ठगिहाल्ने, सितै अब जति वर्षा भयो त्यति हो, अब यत्रो मुठीभरिको त्यो मूलमा पानीले त्यो साह्रो, अब ब्यासीमा के भयो
7: मसली कुमारी कुसली दुःख पायो नि, अब पानीले गर्दाखेरि झगडा हुन्छ, 25 गतेसम्म पानी नै परेन होइन, अनि 25 गतेदेखि अलिअलि छिटो पानी पर्यो, अहिले धान बाँकिरहेको छ, यो के जे होस् रोप्न सक्यो, दुःख गरेर रोप्यो,
8: जति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
9: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता, थाहा छैन तिमीलाई, केही थाहा छ?
9: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि, मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
9: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9850-89-677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
11: आफै नै जागिर खाने मौका त आएको थियो नि,
12: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
11: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
12: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त, मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
13: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
14: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगे ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
13: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
14: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
9: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
13: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
9: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
13: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
9: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865 59 96 94 र 9816 89 63।
13: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
9: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको गौरीशंकर गाउँपालिकाले भाका नागेका ऋणी सदस्यहरूलाई ऋण चुक्त गर्न अनुरोध गरेको छ। गाउँपालिकामा सञ्चालित सबै सहकारी संस्थाहरूबाट ऋण लिएका केही ऋणी सदस्यहरूले विभिन्न बहानाबाजी गर्ने, आलटाल गर्ने, संस्थाको ऋण तिर्नु नपर्ने जस्ता भ्रामक र गैर जिम्मेवार अभिव्यक्तिको पछि लागेर समयमा नै ऋणको समाव्याज नबुझाई सहकारी संस्थालाई अप्ठ्यारोमा पारेको गुनासो बढ़िरहेको भन्दै पालिकाले तोकिएको समयमा ऋण चुक्ता गर्न अनुरोध गरेको हो। समयमा नै ऋणको सामा ब्याज भुक्तानी नगर्दा सहकारी संस्थाहरूमा तरलताको अभाव भई बचतकर्ताको र बचत फिर्ता गर्न नसक्ने जटिल अवस्था सिर्जना हुने र ऋणी स्वयं कालो सूचीमा पर्ने हुँदा आफूले लगेको ऋणको सामा तथा ब्याज समयमा नै भुक्तानी गरी एक असल, इमान्दार र कर तब्बे नेष्ठ सदस्यको भूमिका निर्वाह गर्न पालिकाले अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उग्रकोटीले जारी गर्नु भएको सूचनामा उल्लेख गरिएको छ। दोलखाको बिगु गाउँपालिकामा चालू आर्थिक वर्ष 65% रकम खर्च भएको छ। जिल्लाको बिगु गाउँपालिकामा चालू आर्थिक वर्ष 2082-83 चालू तर्फ 76.74% र पुँजीगत तर्फ 59.28% गरी 61.05% प्रगति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार पालिकामा चालू आर्थिक वर्षको लागि पुँजीगत 31,07,55,373 रूपियाँ 97 पैसा र चालूगत तर्फ 39,52,43,952.30 गरी 70,59,23,25 रूपियाँ विनियोजन गरिएको थियो। उक्त रकम मध्ये 48,42,53,434 रूपियाँ 61 पैसा अर्थात 61.05% रकम खर्च भएको हो। दोलखा सहित आज 34 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दोलखा, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक र काभ्रे सहित 34 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। यी जिल्लाका ससाना नदी तथा खोलामा बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 स्थित रामेछाप बजार नजिक रहेको पशुपतिनाथको जीर्णोद्धार गरिएको नवनिर्मित मन्दिरको उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकारको 30 लाख, रामेछाप नगरपालिकाको 22 लाख, वडा नम्बर 8 को 25 लाख र बाँकी विभिन्न दाताहरूबाट सहयोग संकलन गरी करिब 1 करोड़ लागतमा मन्दिर निर्माण गरिएको हो। मन्दिर निर्माणमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो। सिन्धुलीको फिकल गाउँपालिका वडा नम्बर 2 लाई पूर्ण बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको हो। बाल अधिकार संरक्षण, बालमैत्री सेवा प्रवाह तथा बालमैत्री वातावरण निर्माणको लागि आवश्यक सबै सूचक पूरा गरेपछि वडालाई औपचारिक रूपमै पूर्ण बालमैत्री वडा घोषणा गरिएको हो।

0: Mania.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
3: अब बाँकी प्रसंगहरू प्रधानमन्त्री बालेन शाहसँग नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले आज भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको उक्त भेटमा उहाँहरूबीच मुलुकको शेयर बजार बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्धक निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल र दिल्ली रत्न श्राष्ठको इजालसले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्षको कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप 6 महिना कैद तोकिएको हो। थमन बीका हत्या प्रकरणमा 2 साता अघि पक्राउ पर्न भएका एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। कोइरी का छोरा मनोज कुमार महतोले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाद्वारा जारी पत्र अनुसार कोइरीलाई अन्य कुनै मुद्दामा थुनामा राख्नु नपर्ने भए आजै थुनामुक्त गर्न कारागार कार्यालय महतो जलेश्वरलाई निर्देशन दिएको छ। रूपन्देहीको ओम सतिया गाउँपालिका 2 सरस्वती टोली स्थित सिद्धार्थ राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ भने अन्य 7 जना घाइते हुनु भएको छ। भैरवाहाबाट बुटवलतर्फ आउँदै गरेको LU1 9990 नम्बरको माइक्रो बस अनियन्त्रित भई सड़कमा पल्टिँदा बुटवल उपमहानगरपालिका 3 का 30 वर्षीय माइक्रो बसका सहचालक सन्दीप बरालको मृत्यु भएको हो। सरकारसँग जारी संवादलाई व्यवस्थित र प्रभावकारी बनाउन मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलनको औपचारिकबाट टोली गठन गरेको छ। आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको बाटा टोलीमा केन्द्रीय महासचिव मनोज कुमार पासवान केन्द्रीय प्रवक्ता रिजन राणा मगर केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्गम नवीन सदस्य रहनु भएको छ। मिटर ब्याज पीड़ितहरू असार 25 देखि जनकपुरधामबाट काठमाण्डु केन्द्रित पैदल न्याय मार्चमा रहेको बेला सरकारसँग निरन्तर वार्ता भइरहेको छ। बाराको निजगढ़मा हालसम्म गृहमन्त्री सुदन गुरूङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच 4 चरणको वार्ता सम्पन्न भइसकेको बताइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अमेरिका र इरानबीच जारी सैन्य तनाव अन्त्य गरी दुवै पक्षलाई पुनः वार्ताको लागि टेबलमा ल्याउन आफ्नो कूटनीतिक पहल जारी रहेको जनाएको छ। पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता ताहिर आन्द्राबीले इस्लामाबादमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै गत महिना हस्ताक्षर भएको समझदारी पत्र एमओयू कार्यान्वयनमा चुनौती देखिए पनि पाकिस्तानले हिंसा अन्त्य र प्राविधिक तहको वार्ता पुनः शुरू गराउन प्रयास जारी राख्ने बताउनुभयो। समझदारी पत्रको कार्यान्वयनमा कठिनाईहरू देखिए पनि पाकिस्तान सबै पक्षलाई हिंसा अन्त्य गर्न र प्राविधिक तहको वार्ता पुनः शुरू गर्न प्रोत्साहित गरिरहनेछ उहाँले भन्नुभयो। फेब्रुअरी 28 अमेरिका इरान युद्ध शुरू भएता पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। अप्रेलमा पाकिस्तानले आयोजना गरेको वार्तामा 4 दशकपछि पहिलो पटक अमेरिका र इरानी अधिकारीहरू एउटै कोठामा बसेर प्रत्यक्ष छलफल गराएको थियो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। आफ्नो दलको नेतृत्वमा सुदूरपश्चिम प्रदेश सरकार बनाउने नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको निर्णय। मध्य प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने विषयमा कांग्रेस एमाले र नेकपा बीच सहमति। र अमेरिका र इरानलाई पुनः वार्ताको टेबलमा ल्याउन पाकिस्तानको कूटनीतिक पहल जारी। अवस्थ सैलुङ समाचारबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा नमस्कार।
0: नमस्कार नानी। नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
0: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
0: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
0: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
4: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: ହାସୋ ଫ୍ୟାବୁଲା ଟାସି ଦେଲେ ନମସ୍କାର।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्रक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेन छिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला तहिले नमस्कार।
1: कक्षा 11 को भर्ना सम्बन्धी सूचना।
2: माध्यमिक शिक्षा परीक्षा 2082 एसी परीक्षाबाट सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थी वर्गहरूमा हार्दिक बधाई एवं उज्जवल शैक्षिक भविष्यको कामना गर्दछौ।
1: तपाई गुणस्तरीय उच्च शिक्षाको लागि शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: क्यूए सर्टिफाईको प्रमाणपत्र प्राप्त गौरीशंकर बहुमुखी क्याम्पस दोलखामा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ल, आम संचार लगायत व्यवस्थापन, मानविकी तथा शिक्षाशास्त्र संकायसँग सम्बन्धित विभिन्न विषयहरूमा भर्ना अभियान सञ्चालन भइसकेको छ।
1: समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहुन सम्बन्धित सम्पूर्ण विद्यार्थी अभिभावक र सरोकारवालाहरूमा जानकारी सहित अनुरोध गर्दछौ। हाम्रा सेवा तथा सुविधाहरू।
2: विभिन्न प्रकारका छात्रवृत्तिको व्यवस्था, व्यवस्थित पुस्तकालयको व्यवस्था, नियमित रूपमा आन्तरिक परीक्षा र पृष्ठपोषण,
1: एमफिल पीएचडी उपाधिका लागि अनुसन्धानरत दक्ष र अनुभवी प्राध्यापकहरू, कम्प्युटर सिक्न इन्टरनेट सहितको कम्प्युटर ल्याबको व्यवस्था, अनुसन्धान तथा परियोजना कार्य मार्फत विद्यार्थी सिकाई,
2: शैक्षिक भ्रमण तथा अतिरिक्त क्रियाकलाप, विद्यार्थीको चाहना माग र आवश्यकताको आधारमा जीवन उपयोगी सिपमूलक तालिमको व्यवस्था, इच्छुक विद्यार्थीहरूलाई विभिन्न संघ संस्था सहकारी तथा बैंकहरूमा इन्टर्नको व्यवस्था र समाजका प्राज्ञिक तथा विशिष्ट व्यक्तित्वहरूबाट सम्बन्धित विभिन्न विषयमा गेस्ट लेक्चर कक्षा सञ्चालन। सम्पर्कका लागि फोन नम्बर 9854045973, 9851343390। गौरी शंकर बहुमुखी क्याम्पस चरीकोट दोलखा।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
6: मेरो नाम झलकमाया नर्की, मेरो घर वडा नम्बर 7 भदौरे, कालिन्चोक गाउँपालिका।

गयन दौला बिंद्रा राने बन में।

मेरो नाम निर्मला थापाले हो। चाहिँ मेलुङ गाउँपालिका अलिहाल चरीकोट चरियाङमा बस्छु म। मलाई चाहिँ 30 वर्ष पछाडि गाउँ छोडेर असारे गीत गाउन मन लागेर म सहिलिङ एफएममा भदौरेको एकजना दिदीको साथमा दोहोरी गीत गाएको छु, कृपया सुनिदिने होला। त्यसपछि म एक्लै गाउन रहर लाग्यो मलाई। आज रमाइले परेको छिनघरी छिनमा हो आजको दिनमा लैफा परेको फुराउला तोरीको तेलले हो बिगन्जरेलले जहाँ पुर्याउला पुर्याउला कबासे रुईलाई दिदी बहिनी दुईलाई जहाँ पुर्याउला पुर्याउला धानैलाई रोप्ने तिनलाई छुपुर

কর গল্গা বায় হইসানু বায় মা।

पानी खानी कलको सबै भन्दा अल्को सुन धाराको धारा कलुगा।

ਵਾਲਾ ਪਾਲੇ ਨਾ ਤਾਂ ਸਮਝੇ ਪਾਲੇ।

Patini garlalay, mirche nay baba.

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
2: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
3: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौं कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसटीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
3: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
4: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, जरेस स्टिल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।

0: प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकोले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरी मात्र प्रयोग गरौं र झाडा पखाला हैजा जस्ता पानी जन्ने रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिउं। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउं। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंख संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजर अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जी क्यापलाई तत्काल जानकारी गराउं। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो, त्यसैले सतर्क बनौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंख संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगल्टी दोलखाद्वारा जनहितमा जारी सन्देश।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: मेरो चाहिँ नाम चिदाल कुमारी पाठा। घर चाहिँ भनौँ न पहिलाको घर चाहिँ सुनखानी गवातेरी, अनि अहिले हालको बसाई चाहिँ यही बिच बजार, अनि यसो आज बुढाबुढी भए यसो रमाइलो गरौँ भनेर यतातिर आएको। हजुर
3: नमस्कार, मेरो नाम पार्वती बस्नेत, पुरानो घर माटी हो, अहिले हालचाल यहाँ सरीकोट भिनापात 6 बस्छु।
4: नमस्कार, मेरो घर काउले बस्ने चाहिँ चरीकोट गोपिनी खड्का।
5: मेरो घर काउले भिने 6 चरीकोट बस्छु, मानकुमारी बस्नेत।

नवकुपानी दुई चार वर्ष भयो के खबर नेताको आगो पार्ने।

Tu filiti mia mi mili, kazani ta kazani. Manana

पनि खाने अब जानी भत्ता पुरे बाक्लो दाई धोबीले धुने खाना मिठो नि भत्ता पुरे बाक्लो दाई असरको

0: कहिलेको नि फेम जानी भने आइजु नि पुरो फकार खानी तर जान्न तिम्रो घर आइजु नि पुरो फकार
1: असरमा खानी तिमलाई दैर चिउरा मागमा खानी फुरेउला थाहा छैन ज्ञानी त्यत्रो भयो भने मागमा खाने फुरेउलो दुधको तरियो रमाइलो गरी तिम्रै घरमा पुर्याउला केराको खम

0: चुली चुली पल्ला पटि कत्रो पहिरो गइरछ।
1: म दुर्गा पाठक, कालिम्चोक गाउँपालिका वडा नम्बर 8 सुनखानी कालिना खानबाट।
2: दुर्गा शिवकोटी हो, वडा नम्बर 8
3: सुनखानी कालिनाको थान, वडा नम्बर 8।
4: नमस्कार, मेरो घर, मेरो नाम सीता शिवकोटी, कालिम्चोक गाउँपालिका वडा नम्बर 8।
5: नमस्कार, कालिम्चोक गाउँपालिका सुनखानी शान्ति नेपाली।
6: नमस्कार, सर्वप्रथम सबैलाई धन्यवाद छ। हामी बसे पछि अवसरमा चाहिँ हाम्रा बालापनका र गाएका बाख्रा हेराउने घाँस काट्ने यसो बालापनका र अर्का गीतहरू गाउन आउँछौँ। मेरो नाम निर्मला थापलिया, कालिचोक गाउँपालिका सुनखानी कालिना खान माइती पोटी घर हाल सरियाङ बस्छु।
0: घटलाई

ಗೋಪಿ ಕೋಟಿ ಲಸ ತೈ ಕಾಟ.

घर साला एवढा घर

Sito. Do a do ni saban saban

0: बसेका
1: तिन्दुरको लाउने सिरबाटुलाटी

funny, da da da.

Ilemona, so kela.

0: সত্যি হয় না যে ও কে রে বললে না
1: ভালো লাগা।

0: ahí.
1: Sator bai como toy aurite le lai de no sabaitaro.
2: Naam se mere Krishna var Nepali ho. Mero ghar chai ke Bhimeshwar Nepali parna 5 dharam var tal ghumki bhanchan. Sadharana layo bane pasahar yamuna radhai rahasu. Chilgari shenma yo aja kai dinma yamuna radhai rahasu. Japaisa galna asare girbhana swailu e phem aai rahasu. Asiru kaita suni basa haita swailu e phem aai rahasu. Khetala janlai yo bhute kamake yo maliki lai manare bhak. Napaisa gani mithai khaun bhani yo maliki lai manare bhak. Shalim vephim bata asare gir bhanchu suni deo hai naralak. Shisa kati gola jasa hola hola suni deo hai naralak. घंटा घर भित्र सबै इष्टमित्र बाँसबारीमा एउटा मिति बादलको घेरो बहिनी नानी मेरो बाँसबारीमा एउटा मिति सुखीलाई आउँछ यो लेखार परि यो दुखीलाई आउँछ रे गीत के हुन गयो दैव कसो भयो यो दुखीलाई आउँछ रे गीत पानी र परो तिमीलाई झिमी झिमी घाम लागेर घमाइलो होइन ख्याल गरेको सच्चै हो भनेको घाम लागेर घमाइलो बड गोरु दाउदा सैलो एफएम आउँदा लाग्छ मलाई रमाइलो तोरीको पिना किन होला किन लाग्छ मलाई रमाइलो हिमालको चुलीलाई चुलीको माथि लाई शिवाजी पार्वती नपचाए हेर उता फर्किएर लाई शिवाजी पार्वती मायाको जेवललाई भसियो भनी म चाहिँ गर्छु मरमाथि बनाको घरलाई सानो मायाहरूलाई मै गराउला मरमाथि घर जाँदा देख्नै भएको होला मेलगुम्तीको बजार कुरा परो जाइनी देखाए नि पाइनी मेलघुम्तीको बजार चुलोमा चुलो के हेरेको बहिनी घुमाएर आइन जार घन्टा भजो घना के खानी हो भन घुमाइ हेरे छेउ नजार कसो आपद परो कसो विपद परो साल वर्ष कि गमालाई दुजाको तर रुचिन धर धर साल वर्ष कि गमालाई के आपद परो श्री सीता माईलाई त्यसै आपद भूमालाई तरा रुसु धरा धरा त्यसै आपद भूमालाई श्री सीता माईलाई हरेर लानी लगाइ जानेको रावणा के हुन गयो दैव कसो भयो लङ्काइ जानेको रावणा कृष्ण जस्तो देख्छ रिसाइ गर्थ्यौ भनी कर्काउमा खाइजाना होइन ख्याल गरेको सच्चाइ हो भनेको कर्काउमा खाजाना आउँदा र जाँदा देख्नै भएको होला धरम गरेको ठुलो रे गाउँ कुराको सुझाउ हेर्दा साह्रै राम्रो धरम गरेको ठुलो रे गाउँ त्यही गाउँमा घर नेपाली हो छोरा कृष्णबहादुर मेरो नाउँ हजुरू कैता सुनि बस है त कृष्णबहादुर ने मेरो रे नाम हुँदोलाई जाने आँगे टारको बाटो लाई पैताला पोले नि रे घाम होइन ख्याल गरेको सच्चाइ हो भनेको लाई पैताला पोले नि रे घाम यो एउटा या कुनै एउटा मेट्नु पऱ्यो भने केही हालिदिने खिल्काने खसी धरम सैलो एफएम बसी जपाउ सबले हरे राम सिंहारी छिल्मालाई आजको दिनमा जपाउ सबले हरे राम बागमती तर कति हजार परो तुहार पिने बाजालाई पार्ने सलाई बताइदेऊ न मलाई तोहार पिनी बाजालाई भाता

0: मलाई हल्का
1: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844-32-25-13 र 9804-087-66।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन,
0: ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
8: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
1: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
8: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
12: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
13: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
14: मेरो नाम पार्वती बस्नेत, म चरीकोट वार्ड नम्बर 6 बस्छु। नमस्कार, मेरो नाम गोपिनी खड्का, भिना प्रसाद काउले बस्न चाहिँ चरीकोट बस्छु। आज हामी असारी गीत गाउँ भनेर आएको।
15: नमस्कार, मेरो नाम चाहिँ डालकुमारी पाठक, होइन अहिले चाहिँ यहाँ चरीकोट 3 बस्छु।
16: भिनापा 5 पुण्य प्रसाद स्मृति, यहाँ दिदी बहिनी अहिले असारे गाउने भन्नुभयो अनि जाउँ भने साथीको लागि आएको। म चाहिँ
17: तिमीलाई काँचो पाता पहेलो बेसारा

गुरु पया नो लता आपको सानो डाटे मारे जानो लेखको टुनी टुनी मोने मोने बदाम खाने कामिलो दुधको तरी न तर

सुंदर जगदीप नुभाए नारा।

बाबा ये ऐसा नो बाबा।

नमस्कार, मेरो नाम रामकेशरी चर्मकार हो। मैले चाहिँ असारे गीत सम्बन्धी, सहकारीको असारे गीत सम्बन्धी लेखेर ल्याएको छु, सुनाउन लागेको छु, सुनिदिनु होला। असारको महिना मलाई फुर्सद छैन,

त्यति कुरा पनि सिमी बोडी छ नि हो। शनिबारको हाटमा लान्छु बोडी साथमा 200 को बेच्नलाई, सरकारी हाम्रो बचत गर्छु राम्रो ऋणको कारोबार मेट्नलाई, फजुल खर्च घटाइ आम्दानीलाई बढाइ सरकारीमा बचत छ। बचतको नि ब्याज शेयरको नि बोनस सरकारीले दिने छ। सरकारी संस्था सदस्यमा बस्दा ऋण लिनलाई सजिलो, सरकारी हाम्रो गरौं सबले राम्रो ऋण लिनलाई सजिलो। दोलखा जिल्ला सरकारीको किल्ला नबनाऊ है धमिलो, गरौं सबले सल्लाह अनि कुरा मिल्ला नबनाऊ है धमिलो। सरकारी माथि विश्वास गरौं साथी पालन गरौं नियमको, हाम्रै छर छिमेक पुर्याउँ सबले विवेक पालन गरौं नियमको। दुःखको नि साथी सुखको नि साथी सहकारी संस्था हो, हाम्रो छर छिमेक कुरा बुझौं एक एक सहकारी संस्था हो। यो सजिलो संस्था ऋण नतिरी बस्दा आफैलाई हो घाटा, होइन कस्तो नबुझेको जस्तो आफैलाई नै हो घाटा। युवा पुस्ता जागौं नेतृत्वमा लागौं बढाऊ आफ्नो क्षमता, युवा पुस्ता जागौं विदेश जान छाडौं देशमै खोजौं सुविधा। ठूला ऋणीहरूले ऋण तिरौं हजुर आलटाल नगरौं, दोलखा जिल्ला सरकारीको किल्ला

0: गर्दै अनुरोध फेरि हेरी सम्बन्धलाई बढाउँ, गरीब दुखी पारौं तिनलाई सुखी, सेवा सुविधा दिएर आए मुलक काममा लागौं ऋण जिम्मा अनुगमन गरेर सहकारी संस्था गरौं सबले रक्षा भन्दै बिदा नमस्कार।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
2: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिप्यो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
2: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: extreme energy drink.
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आज सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालय सँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवै नमः तस्मै श्री गुरुवै नमः। परम पिता परमात्मा ज्ञान दाता श्री गुरु महाराज जी पूजनीय संत महात्मा जी हजुर को चरण कमल में ढोक धन्यवाद गर्दै आज पनि यो साइलेंट एफएम में फेरि पनि उहाँहरुकै संत महात्मा को आज्ञा अनि श्री गुरु महाराज को कृपा उहाँकै कारणले नै आज म यहाँ फेरि पनि उपस्थित भएको छु। म कालिचोक गाउँपालिका वार्ड नम्बर 9 निवासी म डम्बर प्रसाद शिवाकोटीको तर्फबाट हजुरहरु सबैलाई दशमले जोडेर नमस्कार जय श्री सिद्धान्त टक्र्याउँदै अगाडि के छ त भन्दा गुरु महाराजकै कृपाद्वारा नै म यो एफएममा आइपुग्न सकेको हो। होइन भने मलाई यो सैलिङ एफएम कहाँ छ भन्ने कुरा पनि थाहा थिएन र हुन त म यो चरीकोटमा 2 वर्षसम्म बसेको पनि हो तर मलाई यो एफएम कहाँ छ भनेर थाहा थिएन त उहाँकै कृपाद्वारा नै आज

नाति नातिना यही माया मोह जाल भित्र डुबेर हामी त्यसैको भुवरी भित्र परेर हाम्रो जीवन बित्यो, होइन मानव जीवन उम्किसकेपछि उम्किहाल्यो, पछि पछिताएर काम छैन। किन भन्दाखेरि भगवानले जब त्यो हाम्रो जीवन बित्छ अनि त्यो धर्मराजको अर्थात् यमराजको ढोकामा पुगिसकेपछि अनि उसले खाता पल्टाएर हेर्ने नै हो, उसले हामीलाई न दया नै गर्छ न उसले हामीलाई रिस नै गर्ने हो। हामीले जस्तो जस्तो कर्म गरेका छौँ त्यही अनुसारको बाटो देखाइदिन्छ। तिम्रो बाटो त यता रहेछ, यो मार्ग रहेछ, यो बाटो जाऊ, यो तिम्रो हिँड्ने बाटो यो हो भनेर जब देखाइदिन्छ, त्यही बाटो हिँड्दै जाँदा हुन सक्छ त्यहाँ भिर पहिरो पनि हुन सक्छ, त्यहाँ काँडै काँडामाथि टेक्नु पर्ने नि हुन सक्छ, त्यहाँ कठोर अग्निको ज्वाला पनि हामीलाई प्राप्त हुन सक्ला। किनभने त्यो हामीले जीवनमा गरेको कर्मको फल। आज म आफै पैतालादेखि शिरसम्म विभिन्न किसिमका रोगहरूले सताएर पीडित छु, खप्न गाह्रो परिरहेको छ। किन भन्दा यो मैले जन्म जन्ममा गरेको कर्मको फल आज मैले भोगिरहेको छु र त्यस कारणले म परमात्मालाई तै पनि धन्यवाद दिन चाहन्छु। किन भन्दा यो जीवन छँदै भोग्न पाएँ नि त मैले, अनि यो जीवन छँदै त जति नै भोग्दा पनि के भयो त भन्दाखेरि साह्रै अति नै भएर शरीर चल्न नसक्ने अवस्था नै पुग्यो भने पनि त सरछिमेकले हेर्न सक्ने छन्, होइन आफ्ना शाखा सन्तानले चाहिँ हेर्ने छन्, होइन यो मानव जीवनमा त सहायता बहुत कुछ पाइन्छ। तर यो शरीर छोडेर गइसकेपछि के हुन्छ त भन्दाखेरि त्यतिखेर को हुन्छ र सहारा, किनकि त्यो पीडा त्यतिखेर भोग्नु नपरोस्। म गुरु महाराजीसँग यही प्रार्थना गर्छु, बिन्ती बिसाउँछु, त्यो पीडा त्यो बेलामा त्यो एक्लोपन हुँदाखेरि त्यतिखेर हाम्रो इष्ट मित्र पनि हुँदैन, शाखा सन्तान पनि हुँदैन। त्यसै कारणले त्यो त्यतिखेर न कसैको सहारा लिन पाइन्छ, न कसैलाई फोन गर्न पाइन्छ, न कोही आफन्त देख्न पाइन्छ। त्यतिखेरको लागि चाहिँ हामीले पछताएर काम छैन, किनकि यो जीवन चाहिँ कर्म गर्न भनेर बनेको थियो। कर्मैले गरी सुरराज इन्द्र बनिए, देवता बने कर्मले, सारा कर्म सम्हाल्न निमित्त कनता, त्यही कर्मका धर्मले। आज त्यही कर्मको फलले गर्दाखेरि ध्रुव उत्तन्न पद राजाका छोरा ध्रुव उहाँले कर्म गरेर ध्रुव तारो भनेर भनिन्छ, अटल भएर बस्नु भएको छ, होइन? त्यसै गरी आफ्नो कर्मको फल भक्तहरूका इतिहास सुनेकै हो, हजुरआमाले नसुन्या त होइन, प्रह्लादको इतिहास नसुन्या होइन र ध्रुवको इतिहास नसुनेको होइन, हरिचन्द्र राजाको इतिहास नसुनेको होइन। भक्तलाई कस्ता कस्ता कष्ट पर्दा रहेछन्, हरिचन्द्र राजा कुन अवस्थामा जीवन बिताउनु पर्यो, होइन, प्रह्लादलाई कसरी जीवन निर्वाह गर्नु पर्यो, होइन, यी सबै कठिनहरू त भक्तलाई नै आउँदा रहेछन्। त्यसकारणले यो के छ त भन्दाखेरि हामीले जन्म जन्म पाप गरेका हुँदो रहेछौ, सोचेको पनि पापै हुँदो रहेछ, होइन, अर्कालाई नराम्रो चितायो मात्रै मुखबाट बाहिर शब्द ननिक्लिएर के गर्ने, मनले सोचेको हुन्छ, मनले आक्रमण गरेको हुन्छ, त्यो सबै चित्रगुप्तले लेखेर हामीले भोग्नु पर्दो रहेछ। त्यसकारणले कयौं जन्मसम्म गरेका पापहरू आज भोग्नु पर्दाखेरि यहाँ ताला बाला देखिएको छ, किनकि कहिले त यो शरीर यदि यो ज्ञान प्राप्त नहुन्थ्यो भने, यो मानव धर्ममा आबद्ध नभएको भएदेखि र यो ज्ञान प्राप्त नभएको भए खोइ के गरिन्थ्यो थाहा छैन, न त के जति डोरीमा पिङ खेलिन्थ्यो, न त कुनै विष सेवन गरेर यो शरीर त्यागिन्थ्यो। तर यही ज्ञानको माध्यमद्वारा नै के भयो त भन्दा चित्त बुझाउने माध्यम भयो। कसरी भन्दाखेरि यो परमात्माले मलाई कृपा गरेको हो, यसै शरीर छँदैखेरि
भगवानले मलाई कृपा गर्नुभएछ। र अर्को जुनीलाई यो दुःख पीडा नरहोस् भन्नको निमित्त, दुःख पीडा नरहोस् भन्नको निमित्त चाहिँ भगवानले मलाई दिएको हो भनेर चित्त बुझाउने ठाउँ पाइयो। र अनिखेरि के छ त भन्दाखेरि, हजुर, हामी यसरी कुराकानी अगाडि होइन बातचित गर्न पाइयो, हरेक ठाउँमा भेट्न पाइयो, होइन सत्सङ्ग समारोहमा, र आज यो सैनिक एसएममा आएर पनि बोल्न पाएको छु। यो ज्ञानको माध्यम यदि नहुन्थ्यो भने मैले सत्य भनेको यो धरतीमा आजसम्म म हिँड्न पाउने थिएन। मलाई जमानामै यमदूतले लगिसकेको पनि श्री गुरु महाराजको कृपा भएर उहाँले आफू अगाडि बढेर संरक्षण गरेर त्यो यमदूतलाई पठाइदिनु भयो र म फेरि फर्केर यो धरतीमा आएर यति काम गर्न बाँकी रहेछ, गुरु महाराजको ज्ञानको प्रचार गर्न बाँकी रहेछ, नेपाल मानव धर्ममा धर्मको ज्ञानको प्रचार गर्न पर्ने रहेछ, विभिन्न मानवहरूको हरेक मानवहरूको कुना कुनामा गएर हरेक मानवका हातको खाना खानु पर्ने रहेछ। त्यही कारणले आज गुरु महाराजले मलाई संरक्षण गरेर आजसम्म राखिदिनु भयो। भोलिबाट के हुन्छ त्यो त परमात्माले जान्नुहुन्छ। त्यस कारणले गर्दाखेरि कतिन्जेल उहाँको कृपा हुन्छ, कतिन्जेल यो धरतीमा रहिने हो र यो ज्ञानको प्रचार गर्न मेरो मनले चाहिँ के भनेछ, भोलि के हुन्छ थाहा छैन, मेरो मनले चाहिँ के भन्दैछ त भन्दाखेरि, जहिलेसम्म यो शरीरमा प्राण रहनेछ तैलेसम्म यो ज्ञानको प्रचार गर्न यो स्थानमा म उपस्थित हुने नै छु भन्ने मलाई मनभित्र यही लाग्छ। किन भन्दा म जस्तो एउटा होइन, यसो हेर्ने हो भने घरदेखि मुनि हेर्यो भने खोलो, घरमाथि भिर, वरिपरि जंगलको बीचमा जन्म दिनुभयो परमात्माले, वरिपरि स्यालहरू, मृगहरू, वन्य जन्तुहरूले घेरिरहेको ठाउँमा त्यस्तो बीचमा जन्म दिनु भएर पनि आज उहाँकै कृपाद्वारा यो आत्मा ज्ञानलाई प्राप्त गर्ने माध्यम मिल्यो। श्री गुरु महाराजजीले मलाई बाल्यकालमै जमानामै पाखुरामा समाइदिनु भयो र आज उहाँलाई म जति नै पुकारा गरे पनि, जति नै धन्यवाद भने पनि पुग्दैन। उहाँकै कृपाद्वारा नै आजसम्म हजुरहरूको माझमा दुई शब्द राख्ने अवसर मिलेको छ। र त्यस कारणले म यही भन्न चाहन्छु कि गुरु महाराजजी के हो भनेर पहिचान्नको निमित्त, अनि म आफू के हो भनेर पहिचान्नको निमित्त ज्ञान बिना यो कुरालाई चिन्न सकिँदैन। त्यस कारणले हजुरलाई म के भन्न चाहन्छु त भन्दा, यो नेपाल मानव धर्म सेवा समितिले प्रचार गरेको आत्मा ज्ञानलाई के हो त, यो सही हो या होइन भनेर हजुर हामीले निर्केल गर्नको निमित्त चाहिँ के गर्नु पर्यो त भन्दाखेरि, सत्सङ्गमा आएर सुन्ने बानी बसाउनु पर्यो। त्यहाँ सुनेपछि यो कुरा के हो त भनेर हामीले शास्त्रहरूलाई पल्टाएर हेर्नु पनि पर्यो, अनि बुद्धिजीवीहरूसँग प्रश्न गर्नु पनि पर्यो। होइन, यदि हामीले प्रश्न गरेनौँ भने त हामीले त बुझ्नै सक्दैनौँ नि। हामीले बुझ्नको निमित्त प्रश्न गर्न अति जरुरत छ, र हामीले बुझ्नको लागि नबुझी नहुने कुरा हो, बुझ्नै पर्छ। यदि बुझेनौँ यो शास्त्रको महत्व, बुझेनौँ आत्मज्ञानको महत्व, बुझेनौँ र साधु सन्तको सानिध्यमा हामी आसपासमा हामी उपस्थित हुन सकेनौँ भने हामीलाई यो मानव जीवन भगवानले दिएको अपमान हुनेछ। अनि त्यो जतिखेर चित्रगुप्तले दिएको खाता पल्टाउने बेलामा होइन, त्यहाँनेर के मानव धर्मको प्रचार के सुनेको थिएन, कोही त्यहाँ ज्ञानको प्रचार गर्न कोही आएनन्,
कहीँबाट यो कुरा दिने चर्चाहरू सुन्नमा आएन भनेर त्यहाँ अवश्य भन्ने छ। यो कुरा दुई मत छैन, किनभने हजुर शास्त्र पल्टाएर हेर्नुहोस्, ब्रह्मानन्द पुरै पल्टाएर सिद्धान्तदेखि पुछारसम्म पढ्नुहोस् के रहेछ, गीता पल्टाएर हेरौँ के रहेछ, होइन श्रीमद् भागवत पल्टाएर हेरौँ के रहेछ, उद्धव र कृष्णका संवादहरू आउँछन् त्यो श्रीमद् भागवतमा, त उनी उद्धवले के प्रश्न गरेका रहेछन् र श्रीकृष्णले के जवाब दिनुभएको रहेछ त्यो हामी बुझ्न सक्छौ। गीतामा अर्जुन र कृष्णका संवादहरू आउँछन्, यसलाई हामीले खोतल्नु पर्छ। यही हामीले खोतल्यौं भने, यही कुराको छलफल गर्यौं भने, यसैलाई निष्कर्षमा निकाल्यौं भने हामीले अनिखेरि हामीलाई के लाग्छ त भन्दा, पुराण लगाएको ठाउँमा पण्डितजीले बोलेका शब्द एकदम मन लगाएर सुन्न मन लाग्छ, अनि सत्सङ्गमा गएर चुपचाप लागेर हल्ला नगरिकन काने खुसी नगरिकन सन्त महात्माका वाणीहरू सुन्न मन लाग्छ। त्यस कारणले गर्दाखेरि यो कुरा हामीलाई अति जरूरत छ। यदि यतिकै जीवन बित्यो भनेदेखि त माया जालमै डुबेर, डुब्न त डुबेकै छौ, माया नभएदेखि त कोही बाँच्न सक्दैन, सहारा चाहिन्छ, सहारा बिना कोही बाँच्न सक्दैन। हामीले विवाह किन गरेको त भन्दाखेरि एकले अर्कालाई सहारा हुन्छ भनेर, किनकि आखिरी छोरी मान्छेका पनि बाबुआमा सधैँ बाँचिरहँदैनन्, छोरा मान्छेका पनि सधैँ बाँचिरहँदैनन्। र म कोही कोही बेला यसो गफ ठट्टा पनि गर्ने गर्छु कि अनिखेरि आफन्त भन्ने चाहिँ कहाँ हो, कहाँ पुगे, के गरे थाहा छैन। एउटा अपरिचय व्यक्तिको छोरा छोरी चाहिँ मिलेर जीवन निर्वाह गरिरहेको हुन्छ, हेर्नु त कस्तो कुरा छ। को कहिल्यै नदेखेको नचिनेको मान्छेको छोरा छोरी चाहिँ सँगै बसेर अनिखेरि जीवन बिताउनु परेको छ। आफन्त एउटै गर्भबाट सृष्टि भएर एउटै स्तन पान गरेर हुर्किएका चाहिँ कहाँ हो कहाँ, अनिखेरि उनीहरूसँग मौका परे नारी सुर्किने पनि अवस्था आउँछ। किन भन्दा नजिकको चाहिँ के हुन्छ त भन्दाखेरि, जसरी म केही समय अगाडि बिमारी भएर काठमाडौँ बसेको थिएँ एक महिना चाहन्छन्, त्यतिखेर मलाई फोन कहाँ कहाँबाट आउँथ्यो त भन्दाखेरि, महेन्द्रनगरबाट फोन आउँथ्यो, धनगढीबाट फोन आउँथ्यो, होइन, र हाम्रो लोकनाथ शिवाकोटीज्यूले मलाई दिन प्रतिदिन दाइ आज तपाईँलाई कस्तो छ भनेर फोन गर्नुहुन्थ्यो। अनि यस्तै गरी बिना भाइजीले बुवा तपाईँलाई खर्च वर्च छ छैन, तपाईँको लागेको खर्च म गर्छु भनेर भन्नुहुन्थ्यो। तर आफ्ना शाखा सन्तान कसैले एक कल फोन आउँदैन, किन भन्दाखेरि संसारमा न आफन्त छ न उपरिया छ। त्यस कारणले गर्दाखेरि के छ त भन्दा, आज हामी अपरिचय व्यक्तिसँग जीवन बितेको छ, अनि आज हामी नजिक को बनेका छौ त भन्दाखेरि, जो आत्मज्ञानको माध्यममा अगाडि बढेको छ ऊ चाहिँ के भन्दाखेरि, जसरी एउटै धागामा धेरै किसिमका फुल उन्निएका हुन्छन्, त्यस कारणले एउटा माला बन्छ, त्यही माला बनेर आज गुरु महाराजजीको गलामा झुन्निएको हुनाले गर्दाखेरि हामी एक बाप के बेटे है हम सब एक हमारी माता, दाना पानी दिने वाले एक हमारे दाता, यही भइरहेको छ र एउटै सन्तान बनेका छौँ। र किनभनेदेखि जसरी धेरै वर्ष अगाडि हरिद्वारमा पुगेका थिएँ म पनि, अनि त्यहाँ हाम्रा श्री गुरु महाराजजीका कान्छा छोराको विवाह थियो, अनि त्यहाँ मान्छे त कुरै नगरौँ, त्यो माइकबाट जुन परिचय पत्र दिँदाखेरि नम्बर राखेको हुन्छ, त्यो नम्बर राख्दै जाँदाखेरि कति चाहिँ मान्छे जम्मा भएको होला, 6 करोड
के 16,62,000 यतिसम्म चाहिँ मैले नाम सुनेको हो र त्यो संसारी एरियामा आँखाले पल्लो छेउसम्म कहाँसम्म छ मान्छे भन्ने कुरा देख पहिचान्न सकिएन। त्यसरी व्यापक मानव विश्वबाट विश्वको राष्ट्रिय झण्डा त्यहाँ देख्न पाइयो र त्यतिखेर मन्त्रीज्यूहरू पनि आउनु भएको थियो। उहाँले के भन्नुभयो त भन्दा एउटा छोराको बिहामा यत्रो संसार जनता किन भनेर मन्त्रीज्यूहरूले भन्नुभएको थियो। अनि गुरु महाराजीले के भन्नुभयो त भन्दाखेरि म के गरौं त मेरो परिवारै यत्रै छ। अनिखेरि कैयौं मानिसको आँखाबाट बरबर आँसु झर्न लाग्यो। कति जसले जसले यो कुरालाई गहिरो रूपले बुझेको थियो उसले भगानिन लाग्यो। किन भन्दाखेरि आज एउटैका सन्तान बन्न पुगेका छौं। उही परमात्माका शाखा सन्तान बन्न पुग्यो साइनु। उस परमात्माले हामीलाई साइनु लगाएर मेरो सन्तान भनेर भन्नुभयो। आज त्यस्तो किसिमको यो गुरु महाराजजीको अपार महिमा हेर्नु। त्यस कारणले हजुर हामी यो ज्ञानको बिना न गुरु चिन्न सक्ता रहेछौ, न आफूलाई चिन्न सक्ता रहेछौ, न परमात्मा कहाँनिर छ भनेर हामीले चिन्न सक्ता रहेछौ। यो परमात्मा चिन्नको लागि त ज्ञान वेदले बताएको ब्रह्म ज्ञानलाई प्राप्त गरेपछि मात्र हामीले आफूले आफूलाई चिन्नेछौ। एउटा कुरा म के भन्न चाहन्छु त भन्दाखेरि हुन त अचम्मै लाग्दो कुरा जस्तो लाग्ला हजुरहरूलाई, के छ भन्दाखेरि हामी मानव भएर जन्मियौं विवेकशील प्राणी भनेर भनिएको छ। तर के छ त भन्दाखेरि आफ्नो प्राण मेरो प्राण वायु कस्तो रूपको छ भनेर हामी मानव भएर पनि हामीले पहिचान्न सकेनौ, देख्न सकेनौ। अनि यो कस्तो कुरा छ त हेर्नुहोस् त, त्यसकारणले यो प्राण वायुको रूप रंग कस्तो छ यसलाई हामीले चिन्न सक्नुपर्छ, देख्न सक्नुपर्छ। अनि मात्र यो किनभने मानव भएको सफलता हुन्छ। आज किनभने तपाईँले आफ्नो प्राणलाई देख्नु भएको छ भनेर सोध्यो भने त हाँसेर खिल्ली उडाइदिन्छ मान्छेले, कसै देख्ने चिज हो यो भनेर। किन भन्दा त्यो बाटो हिँडेकै छैन नि त मान्छे, त्यो मार्ग अपनाएकै छैन नि त। होइन म को हुँ, कहाँबाट आएको हुँ, म जानी चाहिँ कहाँ हो, होइन यो सबै कुरा खोजी खन्तलास गर्नको निमित्त त्यो बाटो हिँडेको हुनुपर्छ, त्यो मार्ग लागेको हुनुपर्छ जुन वेदले बताएको भेद छ। त्यसलाई अपनाउनको निमित्त चाहिँ आत्मज्ञानको बिना, त्यो ब्रह्म ज्ञानको बिना हामीले त्यो मार्ग अपनाउन सक्दैनौ। जबसम्म त्यो मार्ग अपनाउन सक्दैनौ तबसम्म के हुन्छ त भन्दाखेरि हामीले आफ्नो प्राण वायु पनि देख्न सक्दैनौ भने ईश्वरलाई कसरी देख्ने त। त्यस कारणले गर्दा ईश्वर पनि हजुर हाम्रै भित्र छ, त्यसलाई हामीले देख्नु जरुरत छ। त्यसै कारणले हरिचन्द्र राजा सत्यवादी थिए, अति सत्यले स्वर्ग जाइन्छ हरिचन्द्र गएश्वरी भनेर यसरी बताइदिएको छ। हरिचन्द्र गएश्वरी स्वर्ग जानुलाई, किन भन्दाखेरि राजा हरिचन्द्र जिउँदै स्वर्ग गए भनेर शास्त्रमा लेखिन्छ। तर जिउँदो जान पाइँदैन, जिउँदो त जिउँदै हो, अब प्राण मर्दैन, देह मात्रै मर्ने हो, किनकि यो पृथ्वी तत्त्वको देहलाई लिएर जान पाइँदैन, यो फोहोरी शरीर हुन्छ, यो पृथ्वीको नाश हो, पृथ्वीलाई बुझाएर जाने हो, जिउँदै जाने हो, मरेको त हुँदैन प्राण। र तर उनले के गरेका थिए त भन्दा उनले मसान घाटमा बसेर पनि ध्यान बस्ति तत् गति मनसा पश्यम त्रियम योगिनो यन्तम न विदोसुरासुरगण देवाय तस्मिन् स्वस्तनिमा, यही भनेको छ नि। ध्यानमा बसेर तत् गतेन मनसा, मनको गतिलाई लगेर तत्त्वमा जोडिदिएर तत् गतेन मनसा पश्यम प्रियम योगिनो यस्यन्तम न विदो सुर असुर गण देवाय, सुर असुर सबैले नै यसै गरे ध्यान गरेर मात्र परमात्मा पाइन्छ भनेर
स्वस्थानीमा पनि यही लेखिदिएको छ, गरुड पुराणमा पनि यही लेखिदिएको छ, गीतामा पनि यही लेखिदिएको छ, ब्रह्मानन्दमा पनि यही लेखिदिएको छ, हो कि होइन पल्टाएर हेर्नुहोस्। र श्रीमद् भागवतमा पनि यही लेखिदिएको छ, त्यो ज्ञानको बिना मानिस अधुरो जीवन बितेर गयो भने हामीलाई यो प्रसाद रूपमा दिएको प्रसाद अपमान हुनेछ। जसरी प्रसाद यो देहरूपी प्रसादलाई अपमान गरौं भने के हुन्छ त भन्दा, जसरी आत्मदेवको घरमा धन्दुकारी प्रवेश भएको थियो त्यसै गरी हाम्रो मनभित्र धन्दुकारी प्रवेश हुनेछ। र के गर्छ त भन्दाखेरि त्यो धन्दुकारीले आफूले आफैलाई तहस नहस बनाउँछ, हामी भित्र अहंकार उत्पन्न हुन्छ, लोभ उत्पन्न हुन्छ, होइन हरेक किसिमका उसले जस्तो जस्तो व्यवहार गर्नु त्यस्तै त्यस्तै हाम्रो मनभित्र होइन कुविचारहरू उत्पन्न हुन्छ। त्यस कारणले गर्दाखेरि म यो भन्न चाहन्छु, यो प्रसाद अपमान गर्नाले चाहिँ धन्दुकारी हजुर हाम्रो मनभित्र प्रवेश गर्नेछ। त्यही कारणले घर घरमा छर छिमेकमा झै झगडा एकदम तामसी व्यवहार यो देख्नु पर्छ मारापिटी, किन भन्दाखेरि हजुर हामीलाई यो देह प्रसादको रूपमा दिएको थियो, सही सदुपयोग ल्याउनु पर्ने थियो, यो कुरा नभएर हामीले यो देहरूपी प्रसादलाई परमात्माले दिएको प्रसादलाई अपमान गर्नाले गर्दाखेरि हाम्रो हृदयभित्र धन्दुकारी प्रवेश भएर हाम्रो हाल बेहाल बनाएको छ। यही कारणले हजुर हामीले के गर्नु पर्यो त भन्दाखेरि यही यो कुरालाई हामीले सम्झिनु पर्ने हुन्छ कि म मानव भएको कारण किन, मलाई कहाँबाट पठाइदिनु भएको, कसले पठाएको हो, किन पठाएको हो, मलाई किन मानव जीवन बनाइदिनु भएको हो, मैले गर्नुपर्ने कर्तव्य के थियो भनेर यो हामीले खोजी गर्न अति जरुरत छ। त्यस कारणले गर्दाखेरि हामी पछाडि नपरौं। यो नेपाल मानव धर्म सेवा समितिले यही कुरालाई प्रचार गर्न लागेको हो, कुनै नौलो चिज लिएर होइन। चार वेद सशास्त्र अठार पुराणभित्र रहेको वेदको भेदलाई चाहिँ बताउन चाहेको हो। त्यस कारणले गर्दाखेरि म यही भन्न चाहन्छु कि यो कुरालाई हामीले यदि भुलेर जीवन लहै लहैमा नबितोस् भन्न चाहन्छु, किनभनेदेखि आज पनि अब मेरो आफ्नो निर्धारित समय सकिसकेको हुनाले गर्दाखेरि अब यो समय बलवान हुन्छ, आखिरी समय आइसकेपछि के हुन्छ हुन्छ होइन, र समय आइसकेपछि हजुरहरूको माझबाट विदा हुनुपर्ने हुन्छ। सबै कुरा अब समय अब कहिले उज्यालो हुन्छ, कहिले रात पर्छ, समय यसरी प्रकृति घुमि नै रहन्छ, कहिले दुःख हुन्छ, कहिले सुख हुन्छ, कहिले आँखाबाट बराबर आँसु झार्नु पर्छ, कहिले हाँस्नु पनि पर्छ। यो संसार भद्रागोलको संसार छ, अनिखेरि उसले पनि दुःख पायो, त्यसले पनि दुःख पायो, यही माया जालले गर्दाखेरि हामी भुसुक्कै चाहिँ डुबेर के भन्यो त भन्दाखेरि माकुराको जालभित्र फसे जस्तो गरी फसिरहेको छ यो शरीर अनि मन बुद्धि विवेक सबै कुरा गएर त्यहाँ चुरलुम्मै डुबेर के भयो भन्दा अब हामी त्यो खाल्टोबाट बाहिर निक्लिन सकौँला जस्तो छैन। किन भन्दा मौकैमा गर्नु पर्थ्यो नि, मौका छँदैखेरि हामीले प्रयास गर्नु पर्थ्यो, गुरु महाराजजी भगवानसँग हामीले प्रार्थना गर्नु पर्थ्यो, हे भगवान मलाई दया गरेर हजुरले कृपा गरेर बुद्धि दिनुहोस्, विवेक दिनुहोस्, मेरो बुद्धि विवेक निज मतिमा नजाओस् भनेर हामीले बार बार दण्डवत प्रणाम गर्नु पर्थ्यो। तर आज हामी त्यो सबै कुरा हाम्रो विवेकले काम गरेन। अनिखेरि के छ त भन्दा, दो दिन कि यही मस्त जवानी, दो दिन काए रूप, एक मुडेरे छाया आई, एक मुडेरे धूप। यसरी चाहिँ नि यो हामीलाई यो मस्त जवानीको घमन्नता, शरीरको तातो रगतको घमन्नताले पनि हाम्रो बुद्धि कता गयो कता गयो। त्यस कारणले सोच्ने शक्ति हामीलाई भगवानले प्रदान गरून्,
हामीमा धैर्यता हुने शक्ति हामीलाई भगवानले प्रदान गरून् र हामीलाई धैर्यताको अति आवश्यकता छ र सोच्ने शक्ति हामीलाई आवश्यकता छ। हामीलाई यही हामीलाई गुरु महाराजले प्रदान गरून् र हामी यो संसारबाट वैराग्यपन लिने हामीलाई विवेक उत्पन्न होस्, किन भन्दा यो संसार असार छ, यो सार छैन असार छ, यो संसार यो हाम्रो शरीर पनि असार छ, संसार पनि असार छ। म सोच्छु धरती त अमर हो भनेर, तर धरती पनि समय आएपछि सुकेको पत्केर जस्तो गरी उछड पछड हुँदो रहेछ भने यहाँ कुन चाहिँ अमर छ र कुन चाहिँ थिर छ र त्यस कारणले गर्दाखेरि म यही भन्न चाहन्छु र म बार बार यही भन्दै आएको छु हजुरहरूलाई। जति पटक म सैलुङ एफएममा आएर यो दुई शब्द राख्ने अवसर मिल्यो, जतिपल्ट यहाँ आएको छु त्यतिपल्ट नै हजुरहरूलाई यही बिन्ती चढाएको छु, परमात्मा बाहिर खोज्ने प्रयास नगरौं, परमात्मा हजुर हाम्रो भित्र निवास छ, त्यसैलाई खोज्नको निमित्त चाहिँ अर्को बाटो छैन, त्यो आत्मज्ञान भनौँ या ब्रह्म ज्ञान भनौँ, त्यही ज्ञानको माध्यमद्वारा मात्र हामीले त्यो परमात्मा हजुर हाम्रो भित्र प्राप्त हुनेछ, बाहिर संसार खोज्ने होइन। नयाँ धर्म भनेर भन्नुहुन्छ कि पुरानो भन्नुहुन्छ कि हजुरको भित्र रहेको परमात्मालाई प्राप्त गर्नुहोस् भनेको अर्को कुरा केही पनि भनेको होइन, र त्यसकारणले त्यसलाई कुन रूपले लिनुहुन्छ आफै विचार गर्नु भन्दै आजको निर्धारित समय सकिसकेको हुनाले अब हजुरहरूसँगबाट म ओझेल पर्न चाहन्छु। फेरि पनि श्री गुरु महाराजजीको कृपा भयो, यो शरीरलाई सञ्चालन राखिदिनु भयो भने म हिँड्न सक्ने हिम्मत रह्यो भने म जसो तसो गरेर फेरि पनि यो सैनिक एफएममा हजुरहरूको माझमा दुई शब्द राख्न अवश्य आउनेछु भन्ने वाचा गर्दै आजको लागि बिदा हुन चाहन्छु। हरिओम।

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: अरे यही थियो त, कहाँ सरे छ आजकल?
4: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
4: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
3: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
9: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
9: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988 पलाञ्चोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
12: मेरो चिनी नेपाली छ नम्बर वडा चोरीकोट घर
13: कालिका नेपाली कोइरा लगायो पोटी।
14: मेरो सरस्वती नेपाली पोटी वडा नम्बर मेलुङ एक।

பாட்டிய பாட்டி திம்லை துர்தடி நே.

कोई काला होन चन कोई टागोरा होने चार

Barakatile loipo noi maria.

हम कौड़िया को दौड़े दौड़े

0: ಜನ ಉಠಿ ಜಾನು ನಾತ
1: ಮುಠಿ ಕಾನೋ ದೋ ಮಾ

কদশি বলি বর্তাবসে যাই কমা।

ছিল মায়ে ভয়ে বেরা ছিল

पानीलाई पर्यो तिमीलाई रे मेरे मेरे राम लागे।

তালাই জান জানা আপনাই বুবা মামা ও তাই।

मेरो चाहिँ भने ठट्टा गर्ने बानी कोही पो छ के रे सा

घर पानी न जाऊं, घर पानी न जाऊं, गोट पानी न जाऊं, बसाऊं वन में खेले।

पाना बलाय मेरो पाना यो रानीले खेल्ने कोटी लटे गाए पछि जिन्दगीको छैन कबाचेरेको हामी दुई बहिनीको जिन्दगीको छैन।

0: के तपाईं डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
3: The Rising Star.
4: Rising Star?
3: Rising Star?
5: Yes, the Rising Star School.
6: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
5: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
6: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
5: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
9: अविनाश, तिमी किन निराश छौ त?
10: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
9: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ।

को के भन्नु कसो भैमा रुमल खसो तिमुन के को निन्द्राको आज त रातिलाई त सपनीमा म त स्वर्ग गई गाको कपासे रुइले दिदी पनि दुईले स्वर्ग म त गाको हिमाला चुले तिमलाई पलपटे रोकाइ सुक्यो सरलाङ्गै के भन्नु कलाई जाली रुमललाई रोकाइ सुक्यो सरलाङ्गै पटुकी फाटो तिमलाई धुजा धुजाऊ मनै फाटो भरलाङ्गै के भन्नु कलाई कालो कपाललाई मनाई फाटो भरलाङ्गै।

मेरो नाम झलकमाया नर्की, मेरो घर कालिन्चोक, वडा नम्बर 7, कालीमाटी। म एउटा असारे गीत गाउँदैछु।

ಕಲಿಯೋತಿನಿ ಕಲೆ ಹೇರಿದಿನೇ

0: अजकु मिलरा पर एक बेला घागर सारे चोड़ेरो बारा विषय खेत मा तेरा विषय हाले आली रे मोने को दाले सुनी रा बस मयो तिम्रो रसाली रे मोने को दाले फुल फुलो सोचियो पुरानो दोस्ती लगाऊ रे छिनमाथी छिनमा लया जाको दिनमा लगाउ रे माया खोदले धन्यवाद
1: मेरो नाम राधिका घतानी मेरो सैलुङ गाउँपालिका वार्ड नम्बर 6 फस्को चिलाउने म असारे गीत गाउन साह्रै इच्छा लाग्यो
0: सेतोलाई भने लै चामलको पिठो लै चामलको पिठो लै पाएलो बेसर गाउन दोष हेर्न सबर हेर्न सबर लै पाएलो बेसर सुनको ढोका उगारेर हेर्दा उगारेर आजै देखि असर डाँटेको हो र सोधवर पर आजै देखि असर खनेर राम्रो यो बारीको कान्ला यो बारीको कान्ला लैली पेर राम्रो भाइ के गर्नु रुने कति राम्रो हुने कति राम्रो लैली पेरा राम्रो भाइ देवतामा दुखी कालिन चौकी माई कालिन चौकी माए मान्छे दुखी रहेछ माई

पिराथे धाउन सानो माया लाउन सानो माया लाउन के त मेरो

आर्मी ना बचल को सारे लाइहा को सारे लई तो बेला छिनी को छी

नदेखेको पनि दुई चार महिना भयो, दुई चार महिना भयो, झुलक्यो माया कै

पशुपति देवता भंगेरी लाई उठा भंगेरी लाई उठा गौथाली लाई मोर।

परेरास आलाई नीरस माग्या मलाई नीरस लाग्यो मलाई झुलेके उमाया

तैर मेरो यो उजालो भयो यो उजालो भयो यो चाँदीको बाल।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भए यो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ प्रोप्राइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हसो फ्याबुल्ला टासी देले नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्ला भरि बस्नु भएको लामा गुरुहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नु भएका लामा गुरुहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
0: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लुक कुञ्जु चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
0: वाङ होबामेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्यन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप खिलेन छिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852875894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: लासो फ्याफुल्ला टाइजीले नमस्कार।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: बैतेश्वर गाउँपालिका वडा नम्बर 6 बडा, मेरो नाम चाहिँ बुथी नेपाली हो। यो रेडियो सैलुङ धेरै भन्दा गाउँवासी खुलेको हुन्थ्यो र गाउँवासी खुलाउँदाखेरि गाउँवासी चल्दा चाहिँ धेरै खुसी लाग्थ्यो। हप्तै पछि आउन पाइन्थ्यो। अहिले चाहिँ अब यो गाउँवासी बन्द भएकाले साह्रै निराश भएर दिक्क लाग्दो भएको छ। त्यति गर्दा पनि आज चाहिँ चरीकोटमा आएर 2-4 गीत असार गीत भरेर जाउँ भनेर अनि यहाँ रेडियो सैलुङ छिरेकी छु। अब यहाँ तयारी गरेँ, 2-4 गीत भरेर जानु पर्यो। आज त मैले मिठाई खाजा खाए चिनी चिउरा कसार ठाउँ दयोला पिरतीको गोला चिनी चिउरा कसार सुनाको ढोका उगारेर हेरिदा दैसा को नि आसारा

नेपाले दावले घर बनायो साउले छानु छायो च्यादरले चाँदीको लोला के भएको होला छानु छायो च्यादरले आमाको चिठी सिरानामा राखी बसिरहेछ सादरले

0: चारिकट पारी गर्तमा कैबारी मोहित पारी बचा गाउ दानाईलाई राख्ने भोदन साह्रै थियो मनै राख्ने पाइन ठाउँ आज त हामीले मिठाई खाजा खायौ चिनी चिउरा कसारा आम खाने काँचा यो भनेको साँचा चिनी चिउरा कसारा सुनाको ढोका उगारेर हेरिदा गइसको नि असारा आम खाने काँचा यो भनेको साँचा गइसको नि असारा हस् त धन्यवाद। मैले आएर यहाँ रेडियो सैलुमा दुई चारवटा गीत भरेर गएको छु।
1: भरै लाउनेलाई ते पलै लाउने दरिमा चाले पोने म आलु काटी

Mormale dai ne usano, maia lai de, ora udone ma bocero.

थैली र बरे पैसा सारे बरे रुमालाई मागनेरा।

chắc vô rừng à cô lo rừng tớ ra lâu kỳ mà bỏ nè

तिमले रामले झट्टै कुरा गर्ने चटाइ छैन फोनको तर।

नमस्कार, म घनश्याम ओली, दिगो गाउँपालिका वडा नम्बर 4, ज्योतिष केदार। म चाहिँ असारे ठाडो गीत भन्दैछु। सिरुलाई पातेलाई खुकुरी मेरो मे

पारियो भने तिमलाई काँचो पातो झन पा।

তিম্রত বনে মাতা ছাঁদায় শোনে।

यो बेलासम्मलाई घर बार छैन।

শিরমা লাউনি শিরবা টুলো টিকো ওই তো মাতে ও গো সাবটে কো

अहिलेको जस्तो लाले जोबाने छैन।

ओरी छेउ जो माने हो मेलो मेलो मेलो सुबा छिटो हाल्ला छिटो हाल्ला किस्न बाउसे घर बाउसे सुजाता बिउल्याउ सरस्वती बिउल्याउ उम्बोबाट मालिङ्गा ल्याए हाम्रै मितले सा आजको

गंगा बिउला बिउला लागेको झ्याल उगारी हेर्दा लागेछ असार साएको।

स्वामिता गोल घालो घालो हरियो भनी तो काँचो पात पहेलो बेसार तिम्रो

0: नातिजीलाई घुमाउ ए उभय जाँदा उभय लेखमा जाँदामा जाँदा शिरमा टोकिदियो लगेको खाजा बाटोमा हिँड्दा घप्लकै पोखियो होरी हो छिटो रोपाई छिटो रोपा मेट्न पर्छ अहिले म पनि आउँछु
1: रात छिपिँदैछ बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला तर एकपटक याद गर्नुहोस् त
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो
1: ढोकामा आग्लो हाल्नु पो बिर्सनु भयो कि
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि
1: हेर्नुहोस् त अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि अनि कतै पानी पो खेर गइरहेको छ कि
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि
2: रात निष्ठुरी हुन्छ यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ
1: अनि तपाईँले सिरानीमा लाइट राख्नुभयो त अनि अम्खोरामा पानी नि
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है
1: यसबाट जोगिन ध्यान पुर्याउ सुत्नुभन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश
4: यो रेडियो सैलुङको समय सूचक हो
5: यति बेला बेलुकीको 10 बजेको छ

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्री प्रसाद साहबबाट आज विक्रम सम्बत 2083 साल आषाढ शुक्ल पक्ष सन् 2026 जुलाई 17 तारीक श्रावण 1 गते शुक्रबार तृतीया तिथि आजबाट सूर्यनारायण कर्कट राशिमा जानुभयो। आज बडो दक्षिणायन पनि फिर्यो। आज भरे बेलुका लुतो फाल्नुपर्छ सम्पूर्ण मानिसहरू गाई बस्तु बाख्रा इत्यादिमा त्यो फाल्ने चाहिँ पुछपाछ गरेर ल्याएर अनिखेरि लुतो फाल्नुपर्छ। त्यो अब स्तुति गरौं। आयु द्रोण कुमार कैसरी हो सक्षेण कल्पै भरी।

सारी छयाहुन राजा नौशकाय सारे दौलतले परिपूर्ण होस पवन जाई नै परेका घरे मन राखुन सबले दुर्योधन समा

नारायण अब यो बताइनी भएको श्री हरिवंश पुराण हरिवंश पर्वको यो दोस्रो अध्यायको दशौं भागले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नुहोस् यो सौनकाली भनेकन सौनकाली नामक 88,000 ईश्वरका प्रतिगुरु शुद्धजीले बताउनु भयो सोही नै कथाहरू ल्याएर यता वैशम्पायन नामका गुरुले राजा जन्मेजयलाई ल्याएर बताउनु भयो सोही नै कथाहरू ल्याएर अनि हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गरियो अब यो कथाले अब यतापट्टि के भयो भनेछ भनेदेखि जस्तै अब त्यस्ता त्यस्ता किसिमले गरिकन उतापट्टि महाराज पृथ्वीको उत्पत्ति भयो भगवानले त्यसरी पृथ्वी अवतार धारण गर्नु महाराज हेर्नुहोस् अनि जस्तै अब गीताको 4 अध्यायको 8 श्लोकमा भनेको छ नि अनि विभिन्न किसिमले गरिकन उतापट्टि अनि परित्राणाय साधु न विनाशाय च दुष्कृतम धर्म संस्था पनार्थाय सम्भवामी भनिएको छ यो यहाँहरूले गीतामा हेरिबस्नुहोस् पूर्ण अध्यायमा हेर्ने 4 अध्यायमा हेरिबस्नुहोस् कति श्लोकमा हेर्ने 8 श्लोकमा हेरिबस्नुहोस् त अनि ठ्याक्कै त्यो गीताको 4 अध्यायको 8 श्लोकमा बताएको छ यो श्लोक कुन श्लोक परित्राणाय साधुनाम विनाशाय दुष्कृतम धर्म संस्था पनार्थाय सम्भवामी युगे युगे भनेर भन्ने श्लोक छ अब त्यहाँ के भनेको छ त परमात्मा प्रभु भगवान्ले भनिसला भने जुनसुकै जो दुष्टहरूले केही बदमास गर्न भनेर त्यस्तो केही खतरा पार्न आँटे भनेदेखि म जुनसुकै युगमा पनि अनिखेरि म त्यसरी जो प्रकट भएर अलिकति तिनीहरूलाई जो म उतापट्टि समाप्ति पार्दछु भनेर भन्नुभएको छ महाराज हेर्नुहोस् त्यो सेतुले गर्दाखेरि म जब त्यसरी जो पृथ्वी महाराजले उत्पत्ति हुनुभयो उत्पत्ति भइसकेपछि उपरान्त अनिखेरि सारा जो खुसी भए देवताहरू खुसी भए पितृ खुसी भए सम्पूर्ण जो मानिसहरू जो खुसी भए सम्पूर्ण जो खुसी भए खुसीको जो सीमा रहेन महाराज अब त्यस्तो भयो अनिखेरि अब त्यसरी फुल अबेर लाभा चन्दन इत्यादिको पृष्ठी बाजाहरू घनघनी बजे गन्धर्व जो गीत गाउन लागे अप्सराहरू छमछम नाप्न लाग्यो अनिखेरि महाराज पृथ्वीको जय होस् प्रभु जय होस् अनि हजुरको जो भक्ति र कीर्तन भन्ने कुरा हाम्रो हृदयमा रहिराखोस् हामीहरू सदा सर्वदा गाइराख्न पाउँ ध्यान गरिराख्न पाउँ हे प्रभु भनेर हरेक किसिमले गरिकन उतापट्टि स्तुतिहरू भयो जब त्यस्ता किसिमले गरिकन उतापट्टि स्तुति भयो स्तुति भइसकेपछि उपरान्त अब यतापट्टि के भयो त भनेछ भनेदेखि ल अब जब त्यस्तो भयो सारा जनता खुसी भए अब ल अब त्यसो होइन अब राज्य विशेषहरू पनि त गर्नुपर्छ नि भनेर त्यहाँबाट अनिखेरि राज्य विशेषहरू पनि भयो भइसकेपछि अनि ल मेरो राज्यभरिका ब्राह्मणहरू जति छन् त्यही राज्यभरिका ब्राह्मणलाई निमन्त्रणा गर्दैनौ म ब्राह्मण भोजन गराउँदछु भनेर भन्नुभयो त्यहाँबाट अनिखेरि लौता भनेर त्यहाँबाट ती ब्राह्मणहरूलाई सम्पूर्णलाई राज्यभरिका ब्राह्मणहरूलाई निमन्त्रणा भयो निमन्त्रणा भइसकेपछि त्यहाँबाट अनिखेरि ती त्यसलाई त्यो पूजाआजा गरेर दान दक्षिणाहरू गरेर अनिखेरि ब्राह्मण भोजनहरू पनि भयो भइसकेपछि उपरान्त अहिले अब शिखर सार पनि गर्नुभयो उहाँले महाराज पृथ्वीले जब शिखर सार गर्नुभयो कस्तो त भनेसलाई भने सातै राष्ट्रका राजा र जौटाहरूलाई अनि निमन्त्रणा दिएर त्यहाँबाट अनि उहाँहरू आउनुभयो जम्मा हुनुभयो हरेक किसिमको जो छलफलहरू भए आफ्ना आफ्ना राज्यमा कुन कुन किसिमले गरिकन जुन राजपाठहरू चलाउने त अब के गर्ने भने कसरी चलाउने भन्ने कुरा अलिकति अनि सातै राष्ट्रका राजाहरू जेवटाहरूले त्यस्ता किसिमले गरिकन उतापट्टि हो अनि हरेक किसिमले गरिकन उता त्यसरी जो छलफलहरू भयो छलफल भइसकेपछि अनि जो आखिरीमा निचोड के दिनुभयो त भनिन्छ भने रञ्ज इष्यति यो लोक महिमात्म विचेष्टित अथा मु माहु राजा न मनोरञ्जनकै प्रजा भनेर भन्नुभयो महाराज पृथ्वीले जब यस्ता किसिमले गरिकन भन्नुभयो के भन्नुभयो त भनिन्छ ए महाराज हेर्नुहोस् ती अरू राजाहरूलाई हेर्नुहोस् अब म यही किसिमको जो व्यवस्था छोडेर यी जनताहरूलाई कक्र्याउँछु भन्नु हुँदैन अनिखेरि जनताहरूलाई जो मनोरञ्जन गर्न दिनुपर्छ कुन किसिमको जो व्यवस्था उहाँहरूले चाहनुहुन्छ त्यही किसिमको व्यवस्था छाड्दैन हजुर हाम्रो धर्म त्यो हो अनिखेरि बास अनि त्यो उहाँहरूलाई जो मन परेको इच्छा लागेको जो व्यवस्था छाडिदिएपछि अनि हामीहरूलाई जो राज्य गर्न सजिलो हुन्छ जहाँ जति जनता खुसी भए त्यति जुन हो हामीलाई राम्रो हुन्छ जति जो जनताहरू

अनिखेरि अब जतिसुकै भए पनि त्यो पुग्दैन, अनिखेरि थोरैले पनि सम्पन्न हुन्छ अनि धेरैले पनि पुग्दैन। हेर्नुहोस् अनिखेरि अब यो लाभ भन्ने चिज कस्तो पनि छ भने अनि सबैभन्दाको जुन ठुलो के हो सन्तोष, सन्तोष बराबर केही पनि हुँदैन महाराज। हेर्नु सन्तोषम परमम लाभम, ठुलो लाभ नै के हो सन्तोष, सन्तोषम परमम लाभम। अनिखेरि अब उतापट्टि ज्ञान भन्ने चिक्षाभित्र छ, विचारभित्र छ महाराज। हेर्नुहोस् विचारम परमम ज्ञानम, अनिखेरि एकदम राम्रो विचार गर्नुपर्छ, विचारम परमम ज्ञानम। अनि धन भन्ने चिज कोसँग छ, सत्सँग साथीभाइहरूसँग हुन्छ, सत्सँगसँग हुन्छ। अनिखेरि सत्सङ्गम परमम धनम, अनि लाभ भन्ने चिज केमा छ त भन्दा सन्तोषमा छ महाराज। सन्तोषम परमम लाभम, अनिखेरि एकदम सन्तोष भइदिनुपर्छ। अनिखेरि त्यसले गर्दाखेरि परिपूर्ण हुन्छ, भरिपूर्ण हुन्छ, राम्रो हुन्छ, असल हुन्छ, राम्रो हुन्छ। यो महाराज हेर्नुहोस् यस्ता यस्ता किसिमका चिजहरू, अनिखेरि कुनभित्र के भित्र लगेर जुन अड्केका हुन्छन् त, अनि यस्तो कुरा हामीले बुझ्न सक्नु पर्यो। हेर्नु त अब लाभ भन्ने चिज अब त्यसरी उता पनि सन्तोषभित्र जो लाभ, अनिखेरि अनि सत्सङ्गतभित्र जुन हो धन, अनिखेरि विचारभित्र जो ज्ञान, अनि उतापट्टि जुन हो सुख भन्ने चाहिँ सम्बन्ध, सबैसँग मिलनसार भयो भने सुख, ल हेर्नु यस्ता यस्ता किसिमले गरिकन उतापट्टि त्यसरी जो ती भित्र गएर अनिखेरि ती चिज गएर लुकेका हुन्छन्, तिनलाई कसरी जो खसाल्नुपर्छ, कसरी तिनलाई फलाउनुपर्छ, कसरी जो आफ्नो गफ पार्नुपर्छ, यो कुरा हामीहरूले बुझ्नुपर्छ। हे महाराज जन्मे जय भनिकन, जन्मे जय नामरेका जुन महाराजलाई उतापट्टि वैषम पाएन नामरेका जुन हो गुरुले ल्याइकन, यस्ता यस्ता किसिमका जो कुराहरू ल्याइकन बताउनु भएको जुन किसिमको जो कथाहरू हो सोही नै कथाहरू ल्याएर अनि ल्याएर अनि र अब उतापट्टि जो वैषम पाएन नामरेका गुरुले अनि राजा जन्मेजयले ल्याएर बताउनु भएको र सोमनकाजीलाई सुतपौराणले बताउनु भएका जुन किसिमका कथाहरू हुन् सोही नै किसिमका कथाहरू ल्याइकन यहाँ अनि हामीहरू समस्त श्रोताजन भक्तजनहरूका प्रति धर्म अर्थ काम मुक्ति चार किसिमको फल मिलोस् भनेर अनिखेरि हाम्रो आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्यो। अब यो कथाले चाहिँ धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति, चार किसिमको फल मिलोस् भनेर भनिएर अढैया शनिश्चरहरू शान्ति हुन्, साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, यहाँहरूको जो कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हरिवंश पर्वको अनि हरिवंश यो दोस्रो अध्यायको अनि दोस्रो अध्याय सम्पन्न हुने भइरहेको सौभागले गरिकन यथामति विस्तार गरियो। देवकी सुत गोविन्द वासुदेव जगत पते देहि मे स्तनयम कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगत पते रक्ष मे स्तनयम कृष्ण त्वमहं शरणं गत। नारायण ओ श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगुवार खड्का। म एउटा शिलाख भन्न चाहन्छु। धर्छु छार समुन राज सहजाय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पतरे, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देव वस्त्र जसको खर्कै छ हातमा पनि,

0: प्रशासन रो कम भगवती बहनी हर के भनी दुखित भई गलधुम एक चरण को ध्यान गर्दछन् जो यहाँ पापली मुक्त भए र भक्तहरू त्यही पुग्छन् पदम पदमा गाई धाव विषय किरिन यति भनी सजन जाउन रीति गरी झिक्छन् सुरतले त भक्त दुःखमा पर उतर्छन् धरी गाई धाव विषय गिरिन यति भनी सजन जाउन रीत गरी झिक्छन् सुरतले त भक्त दुःखमा पर उतर्छन् धरी प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो लीला गर्नुभयो शेषो मुतिजुका कोबाट पैदा भए नन्दैका कुरालाई उजाल गरिदिने भक्त उपर प्रमधरी कंसैले पनि मान्नको मन गरी हातमा उठायो जसै विदुको शरीर धारी गगनमा उड्नु भयो तसै माला दिवेर देवस्र जसको खर्कै छतमा पनि पर्ख्या छन् त लोकमा भगवती बहिनी अरू के भने दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ पापली मुक्त भएर भक्तहरूले पुग्छन् परम पदमा मालिक चौध भनी जो भगवती बहिनी अरू के भनी दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो भुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि परीक्षा छन् लोकमा भगवती बहिनीहरू के भनी भ्रमणको करुणा बुझेर ऋषिले बिन्ती गरे तसै भ्रमण हुन् शुभ शुभ शुभ समय सुनि रहन्छु कछो बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु आउला जब यो कली बखतमा पर्ने दुराचार भए गर्नेछन् सब पाप अनेक तरहका निष्कमतीमा गए साँचो बात गरैनन्को अरूकै निन्दा त गर्नन् पनि अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चारहरू शूद्र थे तप सेवोई रहनन् ब्रह्मन् सरीका बर जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चारहरू ब्रह्मन् भइकन बेत बेचिरहनन् कोही परुन् त पनि धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भनी कामका चाकर झै भएर रहनन् स्त्रीलाई देउतै सरी मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे जय होस्। यति यो चाहिँ कली धर्मको शिलाको
1: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 कमल प्रसाद घिमिरे हुँ म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको पुण्य भूमि जम्मू दीप भगवतीको राजा पुण्य भूमि जम्मू दीप भगवतीको राजा नेपाल हाम्रो कति राम्रो एसियाको माझ नेपाल हाम्रो कति राम्रो एसियाको माझ भगवतीले भोगा खान्छन् यही शरद कालमा भगवतीले भोगा खान्छन् यही शरद कालमा संसारी जीवन जति पार्छन् माया जालमा दशैं आयो।

मनसारै बाउलायो भोटा देखी भोटे दाइले ल्याउँछन् च्याङ्रा खासी भोटा देखी भोटा दाइले ल्याउँछन् च्याङ्रा खासी गरिबका छोरा छोरी रुन्छन् दैला बसी गरिबका छोरा छोरी रुन्छन् दैला बसी जेठो छोरो भन्छ उता हेवा तिउरा चिची छैन भनौ भनेदेखि रुन्छन् माखा मिची छैन भनौ भनेदेखि रुन्छ आँखा मिची गरिबको हो किन किन हाय दाइबा बितिगो जीवन आए।

घरा पल्ला घरा कार्तन बो का खासी ओल्ला घरा पल्ला घरा बो कार्तन बो का खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्ला घरा पल्ला घरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म रहेछ हरे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

लिए को त्यंजन शर्वाही माला माचड़ी कनाए को त्यंजन शर्वाही माला माचड़ी कनाए को चोरी मार दिया न सुन गयो मसुन खानु भयो धार्मी थे तिमी अपराधी पो हुन गए उजल मेरो वार्थ गयो बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हो भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर रति भर्न राखी तैले खुस भई बुवारी हरी त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरी धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परी रामनारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भले मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सारप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलान तेरो राक्षसी वंश नाश गरी तैलाई मारिदेलान हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्दछु मता आद्य शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमाथि सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुन् जगतका धनी गर्छन् सृष्टि र नाश यो सकलको हर्ता र कर्ता भनी यस्तो यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तस्मति सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाजरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी तान्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो

तर्छु थार समुद्र आज सहज यी भन्ने इधराधरी श्री रामका चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यागी हनुमान हे विरह पारतरी सीताजी कन भेट्दछु म अहिले जान्छु बड भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरू छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छ र समुद्र तर सहजै पन्छौ छु लङ्का भनी चारै पाउ जमिन विषय घसी कुदे हेर्दै तमासा पनि।

सीताजी कल भेटी फर्काउला र फेर हमका हजुरमा गई विस्तार बिन्ती गरेर आई पसौला तिम्रो आहार भई। यति बात सुनि भन्न चिन्ती सुरसा मेरा मुखैमा पसी निस्कि जाऊ नै भने म बलले पक्रेर दरा घसी।

ਗਈ ਪਰਮਾ ਸਨ ਬਾਜੀ ਰਾਜਾ ਬਾਛੇ ਨਾ।